सम्पन्न गर्न कठिन हुने देखिएको छ। निर्माण सम्पन्न गर्ने निर्धारित समय सकिन करिब 5 महिना मात्र बाँकी रहे पनि हालसम्म भौतिक प्रगति 60% मात्रै सम्पन्न भएको छ। निर्माण सम्पन्न गर्ने निर्धारित समय सकिन करिब 5 महिना मात्र बाँकी रहँदा भौतिक प्रगति 60% मात्र भएकाले गौतम बुद्ध रंगशाला क्षेत्र पनि अलपत्र परेको छ। रंगशालामा पनि राजनीति, 12 वर्षसम्म काम नहुँदा चरण क्षेत्र शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ तीन भित्र संसदबाट विश्वासको मत लिने भएका छन्। शनिबार काठमाण्डुमा बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाले आगामी भदौ तीन भित्र विश्वासको मत लिने निर्णय गरेको हो।
2: नेपाली कंग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेश सभाले अल्पमतमा रहेको प्रदेश सरकारको विषयमा छलफलका लागि संसदीय दलको बैठक बोलाएको छ। नेपाली कंग्रेस संसदीय दलले साउन 27 गते दिनको 2 बजे दलको बैठक बोलाएको हो। बैठकमा मुख्यमन्त्रीले राजीनामा दिने वा प्रदेश सभाबाट विश्वासको मत लिने विषयमा टुंगो लाग्ने नेपाली कंग्रेसका प्रदेश सभा सदस्य दिवान सिंह विष्टले जानकारी दिनुभयो।
1: पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा कुल घरधुरी मध्ये 90% भूमिहीन सुकुम्बासी रहेका छन्। पालिकामा 4721 घरधुरी छन्। त्यसमध्ये 90% घरधुरी भूमिहीन सुकुम्बासी रहेको गाउँपालिकाले जनाएको छ। भूमिहीन सुकुम्बासीलाई जग्गा धनी पूर्जा दिएको भूमिको मालिक बनाउन जग्गाको नाप नक्सा सरजमीन लगायतका सम्पूर्ण काम सकिएको तर पछिल्लो पटक गठित राष्ट्रिय भूमि आयोगबाट प्रमाणीकरण नहुँदा ती लाल पूर्जा वितरण गर्न नसकिएको गाउँपालिकाको भनाई छ।
2: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासका डिपो तथा विक्रेतालाई आएको र बिक्री गरेको सबै विवरण विभागमा उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले सोमबार उपत्यकाका विभिन्न ठाउँमा ग्यास डिपो र विक्रेताको पसल तथा गोदाम अनुगमन गर्दा अधिकांशमा खरीद र बिक्रीको यथार्थ विवरण आउन नसकेकाले यस्तो निर्देशन दिएको हो।
1: नेपाल विद्युत प्राधिकरणले 10 मेगावाट भन्दा कम क्षमताका जल विद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपान संघको भेटमा प्राधिकरणमा कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले 10 मेगावाट मुनिका आयोजनाले पीपीए प्रक्रिया अघि बढ़िसकेको जानकारी दिएका हुन्।
2: कानूनी तथा नीतिगत सुधारसँगै रूपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र सेजमा उद्योग स्थापना गर्ने क्रम बढ़ेको छ। निर्यात सम्बन्धी प्रावधान सहज बनाउनुका साथै औद्योगिक प्लटको भाड़ा दर घटाइएपछि उद्योगीको आकर्षण बढ़ेको हो।
1: अर्थतन्त्र र रोजगारीका साथै राजस्वमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको अटोमोबाइल व्यवसाय प्रवर्धनका लागि मंगलबारदेखि काठमाण्डुमा गाड़ीहरूको मेला अर्थात मोबिलिटी एक्सपो शुरू हुँदैछ। नाइमा मोबिलिटी एक्सपो लगत्तै भदौमा नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालले नाडा अटो शो आयोजना गर्दैछ। उल्लेखित दुईवटा एक्सपोले सुस्ताएको आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ।
2: अब शेयर बजार मापक नेप्से परिसूचक लगातार तेस्रो कारोबार दिन पनि घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार नेप्से परिसूचक 9.02 अंक 0.34% घटेर 2641.06 अंकमा बन्द भएको हो।

0: को एक मात्र डीटीएच सेवा डिस्क होम
1: डिशो खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। भारतमा पनि डेटा सेन्टर विरूद्ध प्रदर्शन भएको छ। महाराष्ट्रको थाडे र आन्ध्र प्रदेशको विशाखा

0: मिनटमा छापिएको छ। संविधान संशोधन गरेर अझै समय सापेक्ष र समृद्ध बनाउने हो भने राष्ट्रिय सहमतिका साथ अघि बढ़नुपर्छ। त्यसका लागि सरकारले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक राखेर कुन कुन विषयमा संशोधन गर्ने भन्ने बारे सहमति जुटाउनुपर्छ। संविधान संशोधन अहिलेको आवश्यकता हो भने सबै दलहरूबीच सहमति भएमा सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा संविधानविदहरू र राजनीतिक दलका प्रतिनिधि राखेर उच्च स्तरीय शक्तिशाली संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्छ। संविधानको प्रस्तावना संविधानमा नै असंशोधनीय भनी किटान गरिएका आधारभूत विषय र धाराको संशोधन सम्बन्धी व्यवस्थापन बाहेकका एजेण्डाहरूमा व्यापक बहस गरेर राष्ट्रिय सहमति सहित संविधान संशोधन गर्नुपर्छ।
1: शासन शैलीमा निर्भर लोकतन्त्रको जीवन शीर्षकमा काशीराज दाहालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। जनजी विद्रोह आन्दोलनको परिणाम अत्याधिक जनमत प्राप्त सरकारले विश्व स्थिति नेपालको भू राजनीति जनताको आकांक्षा स्रोत साधनको अवस्था समाजको चरित्र ख्याल गर्नुपर्छ। साथै सरकारको दायित्व र जिम्मेवारी बोध गरी असल शासनका निम्ति सोही अनुरूपको शासकीय सुधार र परिपक्व व्यवहारबाट सबैको मन जित्ने किसिमबाट शासन र प्रशासन सञ्चालन गर्नुपर्छ। लोकतन्त्रको प्रतिफल सामान्यिक रूपमा वितरण हुने सुनिश्चित गर्नुपर्छ। यसो गर्न सकेमा नै मुलुकमा स्थायित्व प्राप्त हुन सक्छ, अन्यथा मुलुक सधैँ प्रयोगशाला बन्ने खतरा रहन्छ। लोकतान्त्रिक आचरण र संस्कारका आधारमा शासन र प्रशासन सञ्चालन गर्ने शासकीय संस्कृतिको विकासबाटै मुलुकमा स्थायित्व र समृद्धि सहज हुन सक्छ।
0: त्यस्तै प्रभावकारी विपद व्यवस्थापन शीर्षकमा सुनिता नेपालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपालको आफ्नै भौगोलिक अवस्थिले हुन सक्ने विभिन्न प्रकारका विपद गैर प्राकृतिक विपदका रूपमा बढ़दो सड़क दुर्घटना तथा आगलागी लगायतका घटनाको व्यवस्थापन हाम्रो जस्तो देशका लागि सहज विषय अवश्य होइन, तथापि बहुपक्षीय बहुक्षेत्रीय सहयोग समन्वय र सहकार्यबाट उपलब्ध स्रोत साधनको महत्तम उपयोग गरी अगाडि बढ़नु आजको आवश्यक हो। जिल्ला स्तरमा विपद व्यवस्थापन जिल्ला प्रशासन र जिल्ला सुरक्षा समितिको जिम्मेवारी नभए नागरिक स्थानीय सरकार र संघ प्रदेश सरकार निजी क्षेत्र र नागरिक समाज सबैको साझा दायित्व हो भन्ने बुझेर पूर्व तयारी कानूनी स्पष्टता र समन्वयात्मक रूपमा सहकार्य गरी विपदप्रति कार्यलाई प्रभावकारी बनाउन सकिन्छ।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईंलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 26 गते मंगलबार, सन 2026 अगस्त 11 तारीक साउन कृष्ण पक्षको घण्टा कर्ण चतुर्दशी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
0: आज वार्षिकोत्सव मनाउँदै गरेका नवलप्रासीको रेडियो सामर्थ्य 92.1 मेगाहर्ज र जुम्लाको रेडियो नारी आवाज 100.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री शाहले कूटनीतिक सक्रियता बढ़ाउँदै भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट, ढिलै भए पनि सकारात्मक शुरूआत भएको विज्ञको भनाई।
0: 200 अर्ब रूपैयाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ़्यो। हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो।
1: म्यान पावर व्यवसायमाथि कार्यवाही हुन थालेपछि वैदेशिक रोजगारीको क्षेत्रमा तनाव, नीतिगत सुधार नभएसम्म नयाँ श्रमिक विदेश नपठाउने व्यवसायको अडान।
3: सरकारले इच्छा शक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ
0: कोलम्बियामा दशककै शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या 100 नाग्यो।
1: र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तान, भोर्तेल नेपाल ए टोलीमा।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: एनबीएल सर्वसुलभ आवास कर्जा।
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आफ्नो कार्यकालको 4.5 महिनापछि कूटनैतिक सक्रियता बढ़ाउँदै दुई छिमेकी देशका राजदूतहरूसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग केही घण्टाको अन्तरालमा भेट गर्नुभएको हो। भेटमा दुवै राजदूतले प्रधानमन्त्री शाहलाई आफ्नो देश भ्रमणको निम्तो समेत दिनुभएको छ। प्रधानमन्त्री शाहले दुवै देशको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मितिबारे कुनै प्रतिबद्धता जनाउनु भएन। शाहले अनुकूल समय पारेर भ्रमण गर्ने आश्वासन मात्र दिएको। भेटवार्तामा सहभागी सरकारी उच्च अधिकारीहरूको भनाइ छ। भेटवार्तामा दुवै दूतावासका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। छिमेकी देशका राजदूत संघको छुट्टा छुट्टै भेटले प्रधानमन्त्री शाहले व्यक्तिगत कूटनैतिक भेटघाट नगर्ने आफ्नो पूर्व अडानमा पुनर्विचार गरेको र छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न खोजेको संकेत गर्छन्। गएको 13 प्रधानमन्त्रीको कार्यभार सम्हाले यता भारत र चीनका राजदूतहरूसँग शाहको पहिलो छुट्टा छुट्टै शिष्टाचार भेट हो। प्रधानमन्त्री शाहले गएको 25 र जेठ 12 काठमाण्डौ स्थित राजदूतहरूसँग संयुक्त भेट गर्नुभएको थियो। भारतका लागि पूर्व राजदूत डाक्टर लोकराज बरालले प्रधानमन्त्रीले थालेको यो कदम सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ। यस्तै भू राजनीतिक मामिलाका जानकार तथा नेपाली सेनाका अवकाश प्राप्त उपरथी विनोज बस्नेतले भारतीय र चिनिया राजदूतसँग प्रधानमन्त्री शाहको भेटलाई कूटनैतिक भेटवार्ता नगर्ने पूर्व अडानमा समय सापेक्ष परिवर्तनका रूपमा अर्थ्याउनुभयो। निकट छिमेकीहरूसँग कूटनैतिक प्राथमिकतामा पर्छन् भन्ने महसुस गर्नु महत्वपूर्ण छ, बस्नेतले भन्नुभयो। तर अबको परीक्षा भनेको यस्ता कूटनैतिक भेटघाटले लगानी, कनेक्टिभिटी, ऊर्जा, व्यापार, प्रविधि, विकास र सुरक्षा समझदारीमा के कस्तो योगदान गर्छन् भन्ने हो। यस्ता भेटघाटले देशको राष्ट्रिय हित र स्वार्थमा योगदान गर्न सके कूटनीतिले सार्थकता पाउने वहाँले टिप्पणी गर्नुभएको छ। आजका सबैजसो पत्र पत्रिकाले प्रधानमन्त्री शाहले कूटनैतिक सक्रियता बढ़ाएको बारे खबर छापेका छन्। हामीले कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
1: नेपालमा छिट्टै थप 200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो अर्थ मन्त्रालयमा नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै थप लगानी भित्राउन आग्रह गर्नुभएपछि उहाँहरूले थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढाउँदै लैजाने

0: जग्गाको हदबन्दी सम्बन्धी व्यवस्थाका कारण काठमाडौँ उपत्यका सहित विभिन्न क्षेत्रमा झण्डै 2000 फ्ल्याट घर तथा घडेरीको स्वामित्व हस्तान्तरण रोकिएको दावी गरिएको छ। रियल इस्टेट कम्पनीले किनेर विकास गरेका तथा बिक्रीका लागि सम्झौता भइसकेका सम्पत्ति समेत कानूनी अडचनका कारण खरिदकर्ताका नाममा पास हुन नसकेको नेपाल घर जग्गा आवास विकास महासंघका पूर्व अध्यक्ष भेषराज लोहनीले बताउनुभयो। 2076 सालमा भू अभिलेख सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएपछि सरकारले तोकिएको हदभन्दा बढ़ी जग्गा खरिद बिक्रीका लागि रोकिएको भन्दै महासंघले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा लोहनीले गुनासो गर्नुभयो। रियल इस्टेटलाई हदबन्दी लाग्दैन भनेर 2076 सालसम्म मालपोत कार्यालयहरूमा एउटै लिखतमा 50 रोपनीसम्म जग्गा खरिद बिक्री हुन्थ्यो। उदाहरणका लागि ए भन्ने रियल इस्टेट कम्पनी छ भने त्यो कम्पनीले 50 रोपनी जग्गा एकैचोटि किन्न र बिक्री गर्न पाउँथ्यो। उहाँले भन्नुभयो, अनलाइन सिस्टम लागू भएपछि हदबन्दी लाग्ने भनियो अनि कारोबार रोकियो, हामीले बेच्न पाएनौ, खरिद गर्ने वा बैना दिएकाहरूलाई पनि पास गर्न सकिरहेका छैनौ। 2076 साल अघिसम्म रियल इस्टेट कम्पनीहरूमा हदबन्दी नलाग्ने अभ्यासमा मालपोत कार्यालयबाट जग्गा पास हुने गरेको लोहनीको भनाइ छ। कुनै कम्पनीले 100 फ्ल्याट सहितको अपार्टमेन्ट निर्माण गरेको अवस्थामा 76 साल अघि नै 50 फ्ल्याट बिक्री गरे, त्यति बेला बिक्री भएका फ्ल्याट खरिदकर्ताको नाममा पास समेत भयो। बाँकी 50 फ्ल्याट सहमतिमा खरिद बिक्री भए पनि खरिदकर्ताको नाममा स्वामित्व हस्तान्तरण हुन नसकेको लोहनीले बताउनु भएको छ। यता भूमि मन्त्रालयका प्रवक्ता गणेश भट्ट भने प्रक्रिया पूरा नगरेका निवेदनको हकमा नियमन गर्ने काम अगाडि बढ़ाएको बताउनुहुन्छ। हदबन्दीका कारण रोकियो 2000 फ्ल्याट र घर घरेडीको स्वामित्व हस्तान्तरण शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा वैदेशिक रोजगारको क्षेत्रमा देखिएको तनाव बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहले कूटनैतिक सक्रियता बढ़ाउँदै भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट, ढिलै भए पनि सकारात्मक शुरूआत भएको विज्ञको भनाई, 200 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ़्यो, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। वैदेशिक रोजगार विभागले अवैध शुल्क असूली, ठगी र श्रमिक शोषणको आरोपमा 598 भन्दा बढ़ी म्यान पावर कम्पनी विरूद्ध कार्यवाही अघि बढ़ाएपछि वैदेशिक रोजगार क्षेत्र विवादमा परेको छ। कार्यवाही फिर्ता नलिएपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले गएको साउन 22 गतेदेखि नयाँ श्रमिक विदेश पठाउने घोषणा गर्दै वैदेशिक रोजगार ऐन संशोधन, वैज्ञानिक सेवा शुल्क निर्धारण, हवाई भाड़ा घटाउने र नयाँ इजाजत पत्रमा कड़ाई गर्ने लगायतका माग अघि सारेको छ। विभागले थप कम्पनीमाथि जरिवाना र स्पष्टीकरण प्रक्रिया जारी राखेकाले विवाद झन चर्किएको छ। श्रम मन्त्रालयले सुधारका कार्यक्रम अघि

0: बढ़ाइरहेको बताए पनि व्यवसाय पक्ष असन्तुष्ट देखिन्छ। साथै महेश गेवालीले वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष दिक बहादुर खत्रीसँग सरकारले व्यवसायलाई कार्यवाही गर्न थालेपछि विवाद किन बढ़दै गएको हो भनेर सोध्नु भएको छ।
1: पछिल्लो समय अक्षरश कानूनको पालना गराउने ढंगले चाहिँ कार्यहरू अगाडि बढ़ाएको छ, तर हाम्रो चिन्ता कहाँनिर हो भने पहिला नीतिगत सुधार गरौं, त्रुटियुक्त ऐनका दफाहरूलाई संशोधन गरौं, जहाँ जहाँ अप्ठ्यारो छ त्यसलाई चाहिँ फुकाउं र त्यसपछि चाहिँ कानूनको अक्षरश पालना गराउनतर्फ लगाऊ। पुरानो स्थितिविधिमा रहेर, पुरानै ऐनको व्यवस्थामा रहेर हामीले चाहिँ कानूनको अक्षरश पालना गर्न सक्ने अवस्था छैन। तपाईँहरू कानूनको अक्षरश पालना गराउनतर्फ लाग्नुहुन्छ भने हामी श्रमिक पठाउन सक्दैनौ।
2: यसमा सर, जति पनि 500-600 भन्दा बढी कम्पनीहरू कारवाहीमा पर्नु भएको छ, यस पछाडि चाहिँ व्यवसायीको आफ्नो कमजोरी थियो अथवा सरकारको दमनकारी कदम भनेर बुझ्ने के भन्ने? यसलाई
1: सरकारको ध्यान कहाँनिर जानु पर्थ्यो भने अत्याधिक मात्रामा कृत्रिम अभाव सृजना गरेर कार्टेलिङ भइरहेको जुन टिकट छ, त्यो टिकट मा भइरहेको चाहिँ अनियमिततालाई नियन्त्रण कसरी गर्ने, सहुलियतपूर्ण भाडा दर कसरी निर्धारण गर्ने भन्नेतर्फ ध्यान जानुपर्थ्यो। एउटा त्रो ठूलो देशको अर्थतन्त्रलाई चाहिँ चलायमान बनाउनका निम्ति कन्ट्रिब्युसन गरेका श्रमिकलाई समेत राज्यले 13% भ्याट चाहिँ त्यो टिकटमा लगाइरहेको छ। त्यसो भएको कारणले गर्दाखेरि यी यस्ता खालका विषयलाई चाहिँ थितीमा ल्याउनु पर्नेमा विशेष परिस्थितिका कारण चाहिँ के अरे वैदेशिक रोजगारमा जाने श्रमिकलाई भारतको बाटो पठायो भनेर कार्यवाही गरिनु यो न्यायचित भएन भन्ने हाम्रो तर्क हो। मैले यति काम गरे भन्ने देखाउनका निम्ति गरिने स्टनबाजीले सेवाग्राहीलाई ठूलो हानि पुर्याएको छ, यो इतिहासबाट हामी गुज्रेका छौं। त्यसो भएको हुनाले पनि यो गलत हो भन्ने कुरा चाहिँ हामीले भनेका हौं सरकारलाई।
2: यो सुन्ने समय भनेर चाहिँ तपाईँहरूले जुन अवस्था घोषणा गर्नुभएको छ, यसको व्यावहारिक अर्थ चाहिँ के हो र यो विशेष गरी चाहिँ कहिलेसम्म कायम रहन्छ?
1: यो क्षेत्र सुध्रिन्छ, यो क्षेत्रमा नीतिगत सुधार हुन्छ, यो क्षेत्रलाई चाहिँ नि सही ढंगले सरकारले सम्बोधन गर्छ र वैदेशिक रोजगार व्यवसायीहरू पनि संस्थागत सुशासनमा फर्किन्छन् भन्ने एउटा आधारशिला तयार हुन्छ भनेदेखि हामीले यसलाई अहिले शून्य समय मानौं, श्रमिकहरूलाई पनि सम्झाउं, अन्तिम प्रक्रियामा रहेका श्रमिकहरू जो हुनुहुन्छ 8-10 दिन पर्खनुहोस्। यसलाई साँच्चै राज्यले इच्छा शक्ति चाहिँ देखाउने हो भने यो 2 दिनमा समाधान हुने कुरा हो।
2: र मार चाहिँ अन्तिममा गएर श्रमिकहरू नै पर्ने देखिन्छ। यसको विषयमा, समाधानको विषयमा सरकारसँग छलफल अथवा परामर्श केही गरेका छौं कि छैनौ?
1: हामीले नीतिगत सुधारका निम्ति सरकारलाई चाहिँ सहयोग गर्छौं भनेर भनेको, एउटा टेबलमा बसौं, 15 बुँदामा हामीले मागेका छौं। त्यो 15 बुँदामध्ये केही बुँदाहरू कानून संशोधनको प्रक्रियामा प्रवेश गरिसकेको विषय, ऐन संशोधनको विषयमा प्रवेश गरिसकेको विषय छ। बन्दले मात्रै श्रमिक मार परेका होइनन्, श्रमिकलाई आर्थिक शोषण कहाँ कहाँबाट भइरहेको छ भन्ने विषय टिकटसँग रिलेटेड हेर्नुहोस् त, 24-25 हजार पर्ने टिकट आज 65 हजार तिरेर जानुपर्ने बाध्यतामा श्रमिकहरू छन्। त्यो पनि त श्रमिकलाई परेको मारै हो। सिन्डिकेटका कुरा, एकाधिकारका कुराहरू छन्, यसका विषयमा पनि हामीले चाहिँ आवाजहरू उठाइरहेका छौं। यो 2-3 दिन हामीले गरेको त्यागले परिवर्तन सुनिश्चित हुन्छ भनेदेखि यसलाई चाहिँ सहज ढंगले स्वीकार गरौं।
2: सरकारले चाहिँ तत्काल वार्तामा नबसी अबको कदम चाहिँ के हुन्छ?
1: सरकारसँग चाहिँ अविलम्ब वार्ताको चाहिँ प्रयास गर्छौं, छलफलको चाहिँ प्रयास गर्छौं। एउटा सिटिङले हुने कुरा हो खास, यो हामीले त प्रतिबद्धता खोजेको हो नि त सरकारसँग, सामान्य रूपमा यसलाई चाहिँ हामी मुभ गराउँछौं। तर अब पनि सरकारले इच्छा शक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ ल अब हामी पेसा गर्न सक्दैनौ नै भन्ने हो।
3: उहाँ हुनुहुन्थ्यो वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्री। उहाँसँग सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायका माग तथा समस्या समाधानका बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। यसअघि कार्यवाही फिर्ता नलिएपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले गएको साउन 22 गतेदेखि नयाँ श्रमिक विदेश नपठाउने घोषणा गरेको हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ। फेरि पनि खबरकै सिलसिला, रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा 7.5 गुणा भन्दा बढ़ी आवेदन परेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनाका लागि आवेदन माग गरेकोमा 76,172 जनाको आवेदन परेको जानकारी गराएको हो। विभागका महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपालीका लागि आकर्षक गन्तव्य देश भएको र कमाई एवं सुरक्षित पनि भएकाले कोरिया जान भाषा परीक्षाको आवेदन दिनेको संख्या उच्च रहेको बताउनु भएको छ। माग भन्दा 7 गुणा बढ़ी आवेदन शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
0: निजामती सिभिल अस्पतालमा बिरामीको भीड़ बढ़ेपछि जाँच र परीक्षणमा समेत हम्मे हम्मे हुने गरेको छ। भिडियो एक्सरे र ल्याब टेस्टमा समेत भीड़ बढ़ेको छ। छिटो पालो आउने आशमा बिरामी बिहानैदेखि लाइनमा बस्छन्। कतिपय विभागको सीमित टिकट बाँडिने भएपछि बिरामी बिहानैदेखि लाइन लाग्न पुग्छन्। तर सबैले आएर टिकट काटेका बिरामीले 9 बजेपछि मात्रै डाक्टरलाई ओपीडीमा भेट्न पाउँछन्। अस्पतालले कतिपय विभागको सेवा सातामा 2 दिन मात्रै गरेको छ। गाइनोकोलोजी, युरोलोजी, हाड जोड्नी लगायतका सेवा हप्तामा 4 दिन मात्रै प्रवाह गरिन्छ, जसका कारण सेवा सञ्चालन भएको दिन बिरामीको संख्या अत्यधिक हुने गरेको छ। अस्पताल प्रशासनका अनुसार विभाग हेरेर टिकट वितरण गरिन्छ। कतिपय विभागका चिकित्सकले दैनिक 200 सम्म बिरामी हेर्छन्, तर कतिपय विभागमा भने सीमित टिकट वितरण गरिन्छ। डाक्टरको संख्या अनुसार अस्पतालले बिरामीलाई टिकट वितरण गर्छ। सीमित टिकट वितरण गर्दा कतिपय बिरामी फर्किने गरेका छन्। 2 महिना अघि अस्पतालले बिरामीले चाहेका डाक्टरलाई देखाउन सक्ने नियम लागू गरेको थियो। त्यसअघि 3 महिना नियम बन्द गरिएको थियो। आफूले चाहेको चिकित्सकलाई जाँच गराउने नपाइने भएपछि बिरामीको संख्या घटेको थियो। तर 2 महिना यता यो नियम लागू गरिएपछि बिरामीको संख्या बढ़ेको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर जितेन्द्र परियारले बताउनु भएको छ। छिटो पालो पाउने आशमा सिभिल अस्पतालमा बिरामीको चाप शीर्षकको खबर नयाँ पत्रिकामा छ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
5: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
4: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डिटिएल सेवा जिस्ट होम
1: देश होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे तर अहिले अवस्था विस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्ट फोनले किसानलाई कृषि प्राविधिक मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रचार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेको बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। काभ्रे पलाञ्चोकको मन्दन देवपुरका अग्रणी किसान राजन सापकोटा मौसम र बजारको जानकारी मोबाइल फोनबाटै लिएको बताउनुहुन्छ। पछिल्ला वर्षहरूमा नेपाल सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोगलाई प्राथमिकता दिन थालेको छ। कृषि वन पर्यावरण मन्त्रालयले संचालनमा ल्याएको एमपीस एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ। किसानका डिजिटल सल्लाहकार एप शीर्षकको खबर गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर। दक्षिण अमेरिकी देश कोलम्बियामा हिजो बिहान 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 100 नागेको छ। भूकम्पमा परि कम्तीमा 111 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट झण्डै 280 किलोमिटर पश्चिममा रहेको उत्तर पश्चिमी चोको क्षेत्रको सान होसे डेल पाल्मारमा रहेको थियो। भूकम्पको धक्का राजधानी बोगोटासम्मै महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्प अघि सावधानीका लागि अलार्म बजाइएपछि मानिसहरू घर तथा भवनबाट बाहिर सड़कमा निस्किएका भिडियोहरू समेत सार्वजनिक भइरहेका छन्। भूकम्प इक्वेडर पनामा र भेनेजुएलामा समेत महसुस गरिएको थियो। अस्ति शुक्रबार मात्रै पदभार सम्हाल्नुभएका कोलम्बियाका राष्ट्रपति अबेलार्दो दे लास इस्प्रेजा आपतकालीन उद्धार तथा राहत कार्यको नेतृत्व गर्न खटिनु भएको छ। भूकम्पमा घाइते तथा ज्यान गुमाउनेको खोजी तथा उद्धार भइरहेको अधिकारीहरूले जनाएका छन्। अमेरिका दक्षिण अमेरिका युरोप र मध्यपूर्वका विभिन्न देशका नेताहरूले कोलम्बियामा उद्धार तथा राहत प्रयासमा सहयोग गर्ने प्रस्ताव समेत गरेका छन्।
6: अब खेल सम्बन्धी खबर। सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको कप्तान बनेका छन्। नेपाल क्रिकेट संज्ञानले हिजो रोहित पौडेललाई हटाएर सन्दीपलाई एक दिवसीय टोलीको कप्तान बनाएको छ। सन्दीप सन् 2022 पछि फेरि राष्ट्रिय टोलीका कप्तान बनेका हुन्। उनले 2022 को अगस्त 30 पछिल्लो पटक नेपालको कप्तानी गरेका थिए। केन्या भ्रमणमा केन्यासँग 5 T20 अन्तर्राष्ट्रियमा नेपालको कप्तानी गरेपछि उनी क्यारेबियन प्रिमियर लीग खेल्न वेस्ट इण्डिज लागेका थिए तर केन्याबाट वेस्ट इण्डिज नपुग्दै सन्दीपमाथि एक महिलाले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानबाट हटाएको थियो। त्यसपछि रोहितले 2020 र एक दिवसीय नेपालको कप्तानी गर्दै आएका थिए। फेब्रुअरीमा भारतमा सम्पन्न 2020 विश्वकपपछि रोहितको स्थानमा दिपेन्द्र सिंह ऐरीलाई नेपालको 2020 कप्तान बनाइएको थियो। त्यसै त क्यानले दिपेन्द्रलाई नै आधिकारिक रूपमा एक दिवसीयको उपकप्तान बनाएको थियो। सन्दीप नेपालबाट एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाड़ी हुन्। उनले 77 खेलमा 154 विकेट लिएका छन् तर हालै नेदरल्याण्डस भ्रमणमा विश्वकप लीग टूको शुरूआत 3 खेलमा कुनै विकेट लिन नसकेपछि उनलाई नेदरल्याण्डस विरूद्धको अन्तिम खेलमा ड्रप गरिएको थियो। दिपेन्द्र 2020 को कप्तानमा यथावत रहनेछन् भने सन्दीपले एक दिवसीयमा नेपालको नेतृत्व सम्हाल्नेछन्। दुई पटक नेपाली टोलीको नेतृत्व गर्ने सन्दीप पहिलो खेलाड़ी हुनेछन्। सन्दीपको कप्तानीमा नेपालले सेप्टेम्बर 1 मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नेछ, जुन एसिया कपको छनौट आधार पनि हो। यसैबीच भुर्तेल सम्बन्धी खबर, नेपाली राष्ट्रिय टोलीबाट हटाइएका कुशल भुर्तेललाई समावेश गर्दै अस्ट्रेलियाको डार्विनमा हुने टप एन टी ट्वेन्टी प्रतियोगिताका लागि 15 सदस्यीय नेपाल ए टोली घोषणा गरेको छ। कमजोर फर्मका कारण भुर्तेललाई हिजो मात्र नेपाली राष्ट्रिय टोलीबाट हटाइएको थियो। अनिल शाहको कप्तानीमा रहेको नेपाल ए टोलीमा भुर्तेल सहित त्रितराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुमरे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री, रिजन ढकाल छनौट भएका छन्। क्यानले जनाए अनुसार टप एन टी ट्वेन्टी पछि नेपालले साउथ अस्ट्रेलिया, तास्मानिया र न्यूजील्याण्ड ए विरूद्ध मैत्रीपूर्ण श्रृंखला खेल्नेछ।
5: अब केही खबर संक्षेपमा। कोशी र मधेस प्रदेश बाहेक देशको सबैजसो प्रदेशमा गैराती पानी परेको छ। यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती, बागमती सहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको धेरैजसो ठाउँमा पानी परेको हो। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै सुदूरपश्चिमको खप्तड क्षेत्रमा 44.2 मिलिमिटर वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार आज पनि पानी पर्ने सम्भावना छ। कर्णाली प्रदेशको पहाड़ी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
6: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड एनपीटीसीलाई अब बिजुली खरिद बिक्रीको बाटो खुलेको छ। प्राधिकरणको संचालक समिति बैठकले एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्री गर्ने अनुमति दिएको हो।
5: र सुनसरीको कप्तानगंजमा साउन 10 भएको घटनामा ज्यान गुमाएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच 7 बुधे सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरूङ बीच हिजो भएको सहमति अनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने लगायत सहमति भएको हो। काया कैरनमा अब पालो उखानको।
6: पटुकाको खाजा, बटुकाको भात।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: प्रधानमन्त्री शाहले कूटनीतिक सक्रियता बढ़ाउँदै भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट, ढिलै भए पनि सकारात्मक शुरूआत भएको विज्ञको भनाई।
5: 200 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ़्यो। हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो।
6: पावर व्यवसायमाथि कार्यवाही हुन थालेपछि वैदेशिक रोजगारको क्षेत्रमा तनाव, नीतिगत सुधार नभएसम्म नयाँ श्रमिक विदेश नपठाउने व्यवसायको अडान।
5: कोलम्बियामा दशककै शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या 100 नाग्यो।
6: र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तान, भुर्तेल नेपाल ए टोलीमा।
5: र अन्त्यमा आजको कार्टुन, रबिन सायमीले झण्डै 16 वर्ष अघि बनाउनु भएको सिंहदरबार र शासनको विषयमा केन्द्रित यो कार्टुन अहिले पनि उत्तिकै सान्दर्भिक छ। यहाँ सिंहदरबार अगाडिबाट दुईजना पैदलै हिँड्दैछन्। उनीहरू एक आपसमा कुराकानीको क्रममा भन्दैछन्, सिंहदरबार अर्थात सिंहको दरबार, तर आजसम्म यहाँ स्यालहरूले मात्र राज गरे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 99557208 98421-5299-96-96 संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
5: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्छ झुसेले।
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाख सल्लाह देखेर के प्वाक्क बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
0: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
7: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने।
0: अब चैनपुरतिरै जानु पर्ला।
7: ल, त्यतिको लागि चैनपुर जानुपर्छ,
0: हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
7: सब थोक त्यहीबाट हुन्छ त।
0: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
8: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
9: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा, मोबाइल 9821993181 र 9899768333।
10: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
11: बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, कुरली गाईको बाक्लो

0: नमस्कार, म गायक अनन्त घिमिरे। तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: जानेछ यो समय, रहने छैन सधैँभरि, बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी, हाते मालो गर्दै गरौं सुनौलो वंश परिवेश, कहिल्यै कहीँ हार नमान्ने नेपाल मेरो देश। कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिल्यै पनि, पर्दाखेरि एक भएर अघि बढ्छौं जहिले पनि। त्यसैले त विपत्तिले हार मान्छ यहाँ मेरो देश नेपाल, छ जहाँ मेरो

0: आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका छ टलिकम अगाडि। प्रोपाइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: हातमा के पो बोकेर लाग्यो हो गुटुङ डुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखेकर के पाक बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: Radio Aro, time check.
7: It's 7 a.m.
8: अहिले बिहानको 7 बज्यो।
5: सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
9: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली,
5: सागर घायल कुलुङ साल्फा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया,
9: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया,
5: सानुमाया शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत,
9: मीडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा,
5: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया,
9: सपना शासनखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा,
5: जीवन फाविन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया,
9: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 त्याउली भोजपुर,
5: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ,
9: लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया,
5: अनिता गदाल बराइली।

0: धर्मदेवी नगरपालिका एक तेल्लोक संखुवा सभा,
1: सुरत राई तुम्छ, पौवादुमा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया,
0: जुनिता चामलिङ राई, फिदिम नगरपालिका पाँच सरसुला केराबारी पाँच थर हाल कुबेत,
1: बिरबल तामाङ, साल्पा सिलिचो गाउँपालिका चार भोजपुर,
0: रवि पहाडी, मकवानपुर गाउँपालिका दुई राई गाउँ हेटौडा हाल मलेसिया,
1: गजेन्द्र राई, साल्पा सिलिचो गाउँपालिका चार भोजपुर,
0: अर्जुन यखा, धर्मदेवी नगरपालिका दुई तामा फोक संखुवा सभा,
1: समीक्षा जोशी, तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
0: र सुमिता यखा लिम्बुखिम, चैनपुर नगरपालिका दस खराङ संखुवा सभा।

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नु भएर तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै सदाज आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुत सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरू 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। तपाईँले हाम्रो पात्रमा चाहिँ अहिले सुन्न सक्नु पाउनु भएको छैन किनकि तपाईँले हाम्रो पात्रमा केही दिनदेखि सुन्न सक्नुहुनेछ। हामी आज पनि बनाउने कोसिस हाम्रो जारी नै छ। तपाईँले वेबसाइटमा गएर चाहिँ मजाले सुन्न सक्नुहुनेछ। वेबसाइटमा गएर www.radioarun.com.np लगइन गरेर सर्च गर्नुहोला। त्यहाँ गएपछि हामीलाई तपाईँले प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सक्नुहुनेछ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभरि नै कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। र व्यवसायमा हामी तपाईँका विशेष शुभकामना सन्देशहरूलाई सँगलेछौं। तपाईँका केही सन्देशहरू छन् भने व्यवसायमा तपाईँले लिएर आउन सक्नुहुनेछ। र यस कार्यक्रमलाई सिमरिया प्रेमी साथीहरूले प्रायोजन गरेर सहकार्यमा जोडेर साथ दिनुभएको छ। विशेष गरी व्यवसायमा म जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई सम्झाउन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र एकदम बिहानीको बसाइ छ, यति बेला के गरिदिनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, होइन मैले यहाँबाट देख्न सकेका छैन तपाईँहरू कुन कुन अवस्थामा हुन्छ भनेर, जे जस्तो अवस्थामा भए पनि हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु। आज चैनपुरतिर बिहानै बाटो मजाले घाम लागिरहेको छ, एकदम खुल्ला मौसम छ। तपाईँहरूकोतिर के कस्तो छ त्यो पनि हामीलाई जानकारी गराउन सक्नुहुनेछ व्यवसायमा। र अब पनि चाहिँ तपाईँहरूकै लागि भनेर छुट्याएको नम्बर स्टुडियोको मोबाइल नम्बर 9846668623 लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। आज भने हामी मंगलबारे बसाईमा छौं, यो बसाईमा हामी तपाईँहरूसँग जोडिन्छौं। यो बसाईमा जहाँ चाहिँ देशभन्दा बाहिरको साथीहरूसँग चाहिँ हामी यो समयमा जोडिन सक्दैनौँ। जहाँ चाहिँ हामी नेपालमै रहनुहुन्छ साथीहरू, उहाँले चाहिँ हामीलाई यो नम्बरमा फोन गर्नुपर्ने हुन्छ। मैले फेरि पनि नम्बर एकचोटि जानकारी गराउँछु, 9846668623 को लाइन खुल्ला छ। सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। तपाईँले व्यवसायमा आएर आफ्ना विशेष शुभकामना सन्देशहरू मात्रै राख्न पाउनुहुनेछ साथीहरू, तपाईँले सम्झिने कोसिस नगरिदिनु होला भन्न चाहन्छु। त्यसै गरी तपाईँले फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने तपाईँका केही सम्झना सन्देश, होइन आफ्नो विशेष सन्देशहरू छन् भने तपाईँले त्यो फेसबुकको माध्यम भनौँ फेसबुकको यो कमेन्ट बक्सबाट पनि लेखेर पठाउनुहोला। हामी तपाईँहरूको ती कमेन्टलाई पनि यो विषयमा लिनेछौँ, छोटोमा लिनेछौँ। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आजको दिनमा जति नै साथीहरूको जन्मदिन परेको छ जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी वैवाहिक जीवनमा बाँधिँदै हुनुहुन्छ भने दाम्पत्य जीवनको पनि एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी नयाँ कामको थालनी गर्दैहुनुहुन्छ कार्य सफलताको लागि विशेष शुभकामना, परीक्षा लेख्दै हुनुहुन्छ तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना। र तपाईँ जहाँ जहाँ जुन जुन अवस्थामा हुनुहुन्छ होइन आफ्नो आफ्नो काम कार्यमा व्यस्त हुनुहुन्छ भने तपाईँ सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। हजुर अब पनि चाहिँ फटाफट आउनुहोला, 9846668623 को लाइन खुल्ला छ। यति बेला के गर्दै हुनुहुन्छ, कता के हुनुहुन्छ, होइन अब एकदम बिहानीको बसाइ छ। कतिपय साथीहरू मेलोपातिर हुनुहुन्छ, कतिपय साथीहरू घरमै घरैसी काममा व्यस्त भएर पनि हामीलाई सुन्दै हुनुहुन्छ होला, कतिपय साथीहरू बाटोमा हिँडिराख्नु भएको होला। जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, यो विषयमा तपाईँले सुन्दै हुनुहुन्छ र हामीलाई फोन पनि गर्दै गराउनुहोला भन्न चाहन्छु। र अब पनि कार्यक्रमको आरम्भमा म एकदमै मिठो देशभक्ति गीत राख्नेछु, हाँस्न थाले हिमाल बोलको गीत छ यो, सत्यराज आचार्यको आवाज भनेको गीत सुन्दै रहनुहोला। गीतपछि म एकैछिनमा फर्केर आउने नै छु।

0: हजुर, एकदमै मिठो गीत थियो, हाँस्न थाले हिमालका कुप्रा हिउँहरू भनेपछि सत्यराज आवाजका आवाजमा रहेको, त्यसै गरी हाम्रो स्वरूप राज आचार्यको आवाजमा रहेको मैले गीतलाई राखिसकेँ र गीत पश्चात पुनः स्वागत छ। र अब मैले ढिला गर्दिनँ, म तपाईँहरूसँगै कुराकानी गर्नेछु यो बिहानीको बसाइमा, आउनुहोला फटाफट। अब भने म ढिला गर्दिनँ आजको लागि। फर्स्ट एन्ड लकी कलर साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यर गर्छु कहाँबाट को हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर ताम्कुबाट सुनिता तामाङ बोल्नुभयो है? हजुर, तपाईँको त पहिला पहिला कमेन्ट मात्रै देख्थे, आजकल आज ठ्याक्कै तपाईँसँग मेरो प्रत्यक्ष कुराकानी भयो है?
1: हजुर एकदमै।
0: हजुर भनेपछि कल लाउने निकै गाह्रो नै हुन्थ्यो हजुरलाई? हजुर ल हुन्छ नि, तपाईँसँग मेरो फर्स्ट टाइम कुराकानी हो कि बा मैले बिर्से हो कि कस्तो हो? हजुर एकदम फर्स्ट भन्नुभयो, ला ठिक छ। त्यसो भने हजुरलाई कार्यक्रम शुभ सन्देशको बसाइमा एकदमै धेरै धेरै स्वागत छ है त। हजुर नमस्ते टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला तामकोबाट सुनिता हुनुहुन्थ्यो, सुनिता घिसिङ भन्दा पनि सुनिता तामाङ हुनुहुन्थ्यो, उहाँसँग म छुट्यौँ, उहाँले पनि आफ्ना

0: सन्देशहरू यो बसाइमा राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो, गुड मर्निङ, नमस्ते। हजुर सेवारो, नमस्कार, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? ओहो, सुमी लिम्बु तेह्रथुमबाट बोल्दै हुनुहुन्छ। के छ सुमी, यति बेला बिहानीको बसाइ चाहिँ के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, एकदम मजाले घाम लागिरहेको छ, घर यसै काममै व्यस्त हुनुहुन्छ? हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा। अब व्यवसायमा तपाईँको सम्झना सन्देश भनौँ, आफ्ना विशेष शुभकामना सन्देश भने व्यवसायमा राख्न सक्नुहुनेछ।
1: हुन्छ, अब विशेष गरी तपाईँलाई नै टेक्निकलमा रहने मित्रलाई शुभ दिन, पनि ढकाल धर्मराज हुनुहुन्छ, जन्मदिनको तयारीमा रहनुहुने अमित अनन्त सिन्हा, राजकुमार माझी, हर्पल रोशनी, तिनैजनालाई हेरिमाग्छ ह्याप्पी बर्थडे टु युवराज पोखरेल, अनि हाम्रो संसार ढकाल
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बु तेह्रथुमबाट हुनुहुन्थ्यो, उहाँसँग म छुट्यो, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र लाइनमै हुनुहुन्छ, म उहाँले पनि अन्यार गर्छु। हेलो, गुड मर्निङ, नमस्ते।
2: हजुर नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, इटारीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ, के छ हाम्रो युवराजजीको खबर खबर सुनाउनुहोस्, बिहानीको बसाइमा के गर्दै हुनुहुन्छ?
2: मेरो खबर त हजुर गर्मी धेरै बढ्यो, अनि हात पङ्खा लियो बस्यो यस्तै गरे, यो जिन्दगी अब
0: हजुर हजुर यस्तै यस्तै होला, भन्दा पनि यस्तै यस्तै चाहिँ नहोला, अब केही छैन होइन, अब यो भदौको महिना मात्रै हो गर्मी भनेको, असोजदेखि त चिसो चिसो हुन थाल्छ एकदमै, अनि भनेपछि अब हातमा पङ्खा लिएर यति बेला रुमतिर हुनुहुन्छ है? हजुर हजुर, ल एकदमै अब खोलातिर जानु होला पौडी खेल्नको लागि, अति नै गर्मी भयो भने त। हजुर ल हुन्छ, आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा। अब भने तपाईँको विशेष शुभकामना सन्देशतर्फ लागौ, कसको लागि?
2: हजुर शुभ सन्देश सुनाउनु पर्दा प्रथममा हजुर लगायत जातिलाई गुड मर्निङ, सदाभरि सदा सुखी सदा रहोस् भन्ने पनि शुभकामना व्यक्त गर्न चाहन्छु। यस्तै भोजपुरमा हुने हाम्रो राजु कटवाल सुस्वास्थ्य दीर्घायुको कामना र दाम्पत्य जीवनको शुभमय कामना गर्दछु। यस्तै गरी हजुरको रत्नमाईमा हुने हाम्रो रत्नबहादुर थापा, उहाँको धर्मपत्नी रेणुका थापाको आज जन्मोत्सव भएको हुनाले उहाँलाई जोडीलाई शुभ जन्मोत्सवको मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु। यसै गरी हजुरको हाम्रो रत्नमाईमा हुने हाम्रो शङ्कर ढकाल हुनुहुन्छ, उहाँलाई मैले भनेर हिजो फोन लाएँ भन्दै हुनुहुन्थ्यो, उहाँको नि जय होस् मङ्गल होस्, जति पनि मलाई युवराज पोखरेल भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई जय होस् भन्न चाहन्छु। नमस्कार।
0: हजुर नमस्ते, टेकियोर भाइ भाइ। साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल, सरी शङ्कर ढकाल भन्दा पनि युवराज पोखरेल हुनुहुन्थ्यो, इटहरीबाट युवराजसँग म छुटेँ, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते।
3: गुड मर्निङ, नमस्ते, नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: मोरङबाट शङ्कर
0: ढकाल। हजुर मोरङबाट शङ्कर ढकाल, मैले तपाईँको नाम लिइरहेको थिएँ भर्खर होइन, आउनु चाहिँ हाम्रो युवराज पोखरेल आउनु भएको थियो, जे होस् तपाईँ पनि आउनु भएको छ, के छ नि तपाईँको खबर खबर सुनाउनुहोस् न।
3: राम्रै छ, ठिकै छ, अब तराई हो, गर्मी बढ्दैछ, अब पानी नआउँदा गर्मी हुन्छ।
0: हजुर भनेपछि एकदमै तराईको भागमा गर्मी नभए त के होला र होइन, एकदम यही पहाडतिर चाहिँ गर्मीले एकदमै गाह्रो गाह्रो बनाउँछ, तराईमा त झन् बेहाला छ होला नि यति बेला होइन र?
3: हजुर अब अब समय पनि त्यस्तो, अब यो भादोभरि गर्मी हुन्छ।
0: हजुर हजुर, आफ्नो ख्याल गर्नुहोला। अनि के छ खबर खबर सबै ठिकै छ नि तपाईँको?
3: समग्रमा सबै ठिकै छ, अब हजुर लगायत यतातिर सब ठिक होला नि?
0: हजुर हाम्रो पनि खबर ठिक ठाक छ, राम्रै छ, रमाइलो छ, घमाइलो छ भन्नुपर्छ। अनि आइपुग्नु भएको छ यो कार्यक्रम शुभ सन्देशको यो व्यवसायमा, अब भने तपाईँका विशेष शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ?
3: हुन्छ, फर्स्ट अफ अल त हजुर लगायत टेक्निसियन मित्रलाई कार्य सफलताको बाँकी पल शुभ रहोस्, कार्य सफलताको मङ्गलमय शुभकामना शुभ हामी गर्न चाहन्छु। साथीहरू भन्नुपर्दा यता भोजपुरतिर हुनुहुन्छ राजु कटवाल, तेह्रथुमतिरै हुनुहुन्छ बहिनी सुमी लिम्बु, तेह्रथुमकै सीता उषा दिदीका, अनि साम्बु युवराज पोखरेल, अनि मनकुमारी कान्छी खुलुङ लगायत शङ्कर ढकाललाई चिन्ने नचिन्ने सम्पूर्णलाई शुभ बिहानी भन्दै बिराउन चाहन्छु। अवश्य
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। उहाँले पनि आफ्ना भनौँ शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यदि सुन्दै हुनुहुन्छ भने आउनुहोला। 9840668623 को लाइन खुल्ला छ यति बेला। कोही मित्र लाइनमा हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते। हाम्रो साथी अभागी मनिषा पैया बोल्दै हुनुहुन्छ जस्तो लाग्यो।
4: हजुर,
0: पक्कै पनि। अनि के छ मनिषाजी, यति बेला के गर्दै हुनुहुन्छ?
4: हजुर, म त यता माथि दोकानतिर आएर बसिरहेको छु, भनौँ न।
0: हजुर, भनेपछि दोकानतिर रिचार्ज लाउनको लागि जानुभएको छ है?
4: हजुर
0: हजुर। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न। एक दुई दिन भयो कुराकानी चाहिँ त्यति भएन।
4: एकदमै ठिकै छ। वेदरको बारेमा कुरो गर्दा मजाले घाम लागिरहेको छ। आज त घामले पलेर मर्छ कि क्या हो क्या हो, मजाले घाम लागिरहेको छ। सन्चै हुनुहुन्छ?
0: हजुर, म त एकदम ठिक छु, राम्रै छु। अनि कति पानी मात्रै पर्छ त हौ? अनि हेर्नु न, लुगा कपडा धोएर सुकाएको कपडाहरू हप्ता दिन पन्ध्र दिन पनि सुक्दैन घाम नलागेकोले गर्दा। आज चाहिँ एकदमै बिहानै बाटो 5 बजी बाटो नै एकदम यसो हेर्दाखेरि होइन एकदम वरिपरि खुल्ला थियो। आज अहिले पनि राम्रो छ मौसम, होइन एकदम चङ्गा छ, राम्रो छ। अनि त्यही भएर मलाई चाहिँ आज
4: मान्छेले डरेर मर्ला जस्तो घाम लागिरहेको
0: छ। हजुर हजुर, कहिले कहीँ कहिले लाग्छ कहिले लाग्दैन, यस्तै हो, लुका मारी छ मौसम, होइन र? हजुर ल, हुन्छ। अनि आउनुभयो कार्यक्रममा व्यवसायमा, अब भने तपाईँका विशेष शुभकामना सन्देशतर्फै लाग्छ है।
4: शुभकामना सन्देश राख्नु पर्दा त्यही मिसनमा रहने मित्र अरू नेसम इन्टा टिम रमा दिदीलाई अझै कार्य सफलता गरिदियो, त्यो शुभकामना व्यक्त गर्न चाहन्छु। ओके, यहाँहरू मौसम दिदी सानो क्रमलाई चाहिँ अलैँची विशेष हात काट्यो भन्दै हुनुहुन्छ, अलैँची पनि टिपेर छ, विशेष कार्य सफलताको दिए त्यो शुभकामना, गेटहरू साह्रै निको हुन्छ होला है भन्न चाहन्छु। अरू त्यो प्यारो साथी सोनिम शेर्पा लागि कार्य सफलताको दिए त्यो शुभकामना व्यक्त गर्न चाहन्छु। दिदी सबैलाई चाहिँ बिरामी हुनु रहेछ, उहाँलाई गेटहरू साह्रै सुक्नेलाई दिदी धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। अनि दिदी सुन सुनिता राईलाई विशेष कार्य सफलताको दिए त्यो शुभकामना व्यक्त गर्छ। दिदी अन्जना शेर्पालाई विशेष कार्य सफलताको दिए त्यो शुभकामना व्यक्त गर्छ।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अभागी मनिषा पैया चैनपुरको भन्ज्याङबाटै हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला लाइनमा अर्कोजना मित्र हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्कार, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, बिनु बिनिता बोल्दै हुनुहुन्छ है? पाँच कपनबाट बोल्दै हुनुहुन्छ होइन? हजुर हजुर, पक्कै पनि। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न। हजुर, खबर ठिकै छ, राम्रै छ होइन? यति बेला के गर्दै हुनुहुन्छ? हजुर, खाना बनाउने तर्खरमा हुनुहुन्छ, एकदम मजाले बनाएर खानुहोला। अनि आउनुभयो कार्यक्रममा व्यवसायमा, तपाईँको शुभकामना सन्देशको कसको लागि? हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो बिनु बिनिता शाशङ्कर, शङ्खवास्तवमा पाँच खबनको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला फेसबुक अडियो लाइभ तर्फ लाग्छु म। दिलु रुमाङसाले पनि गुड मर्निङ, नमस्ते, सभा पोखरी ज्यामिरीबाट सुन्दैछु है भन्नुभएको छ। त्यसै गरी रञ्जना बाहिङ राई हुनुहुन्छ, उहाँले मिस यु अल, रञ्जना बाहिङ मकालुबाट भन्नुभएको छ। ढकाल धर्मराज हुनुहुन्छ, उहाँले हेलो नमस्ते, नमस्कार, म बिरतामोट झापा घर बैहाल दुबईबाट सुन्दैछु कार्यक्रम। यस कार्यक्रम मार्फत आज साउन 26 गते जन्मदिन मनाउने मोरङकी मोरङ उर्लाबारीकी आन्टी गोमा घोरसाई, त्यसै गरी मोरङ र तुवामाइका मिडिया प्रेमी दाई रत्नबहादुर थापाको जीवन साथी हिरेनुगा थापालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ। सानु कमला हुनुहुन्छ, गुड मर्निङ, नमस्ते, सानु कमला चैनपुर भन्ज्याङबाट सुन्दैछु प्रोग्राम। गेटवेल्सन भाइ दीपक सेन्चौरी, त्यसै गरी लाई मेरो भाइ दीपक सेन्चुरीलाई भन्नुभएको छ भोलि जन्मदिन मनाउने, लेख्नुभएको छ। हाम्रो छोरी अनुष्कालाई एडभान्समै ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ उहाँले। त्यसै गरी रोमन मुक्तान तामाङ हुनुहुन्छ, उहाँले पनि व्यवसायमा लेख्नु भएको छ। हेलो, गुड मर्निङ, नमस्ते भोजपुरी जनजी, भोजपुर घर भइहाल सात समुद्र पारीबाट ओइस गरिराख्नु पर्दा हजुरको लागि, भोजपुरमा रहनुहुने मेरो घर परिवारको लागि र सबैमा शुभदिन भन्नुभएको छ। सुनिता घिसिङले सुन्दैछ तामकोबाट, है बाई बाई भन्नुभएको छ। सुमन गुरुङ हुनुहुन्छ, उहाँले पनि व्यवसायमा हेलो नमस्ते गुड मर्निङ, हजुर म सुमन गुरुङ फ्रम ताप्लेजुङ खालिबाट सुन्दैछु, सबै सबैमा शुभदिन भन्नुभएको छ। अस्मी सोताङले पनि मिसी वल भन्नुभएको छ, फुची अम्कला कुलुङ हुनुहुन्छ, सबैमा मुठु फुट्ने गरी सम्झना छ, है शुभ दिन होल भन्नुभएको छ। यति बेला कोही साथी फोन लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यर गर्छु। हेलो नमस्ते।
5: हेलो नमस्कार।
0: हजुर नमस्कार, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सरु छेत्री बोल्दै हुनुहुन्छ नि, बुटवालबाट। तपाईँको नाम दुईटा छ त्यही भएर मैले दुईटैबाट बोलाउँछु क्या, अब सरस्वती पोखरेल भनौँ बुटवालबाट बोल्दै हुनुहुन्छ। हजुर हजुर, अनि एकदमै के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, यो समयमा के गर्दै हुनुहुन्छ? हजुर भनेपछि यो समयमा हामीलाई फेसबुक लाइभ मार्फत सुनिराख्नु भएको छ, अनि तपाईँको खबर खबर सुनाउनुहोस् न, के छ? हजुर अह ठिकै छ, राम्रै छ भन्नुपर्छ, मेरो पनि त्यस्तै छ भनौँ न, तपाईँको जस्तो छ मेरो पनि त्यस्तै छ भनौँ पर्छ है। हजुर हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा, अब भने तपाईँका शुभकामना सन्देशको कसको लागि?
5: हुन्छ ल, धन्यवाद। खास हजुरलाई दिनभरि सम्झनामा सँगै शुभ दिनको कामना गर्न चाहन्छु। अनि थोरै दिनमा भन्नुपर्दा प्यारी तिलचराईमा एडिसा लिम्बू सम्बिताका धर्मराज आशिष बस्ने सुजन थारा निमा शेर्पा अनि सुनिता गुरुङ लक्ष्मी सुतङ अनि त्यसरी के अरे स्वामी शेर्पा हुनुहुन्छ अनि सानो कमला लगायतमा धेरै धेरै साथीहरू हुनुहुन्छ, विशेष चेतना सोधाम सुनेर बस्नुहुने सबै सबैलाई धेरै धेरै सम्झना माया सङ्गीत पनि भन्दै नै आएँ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सरस्वती पोखरेल बुटवालबाट हुनुहुन्थ्यो, उहाँसँग म छुट्याएँ, उहाँले पनि आफ्नो भनौँ शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट अनुष्का बस्नेत बोल्दै हुनुहुन्छ, के छ हाम्रो अनुष्काजीको खबर यति बेला बिहानीको बसाइ के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर ठिकै छ, राम्रै छ, खाना बनाउँदै प्रोग्राम सुन्दै हुनुहुन्छ है? हजुर ल, एकदम मजाले बनाएर खानु होला। हुन्छ, अनि आउनु भयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देशको कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट अनुष्का बस्नेत, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हेलो गुड मर्निङ नमस्ते, हजुर
6: गुड मर्निङ नमस्कार।
0: हजुर गुड मर्निङ नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर इलामबाट कमला मुखिया भन्नुभयो। हजुर, अनि के छ तपाईँको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, भर्खरै घाँस काटेर आएर हामीलाई सुन्दै हुनुहुन्छ है?
7: हजुर हजुर सुनेको त छैन फोन छैन त्यही भएर अन्दाजी फोन हालेको लाग्यो
0: हजुर अन्दाजमै हान्नुभयो फोन तर लाग्यो है हजुर हजुर ल अनि तपाईँसँग मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ हो तपाईँसँग मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ हो हजुर फर्स्ट टाइमै भन्नुपर्छ ल हुन्छ हजुरलाई यो कार्यक्रममा एकदमै धेरै धेरै स्वागत छ अनि आउनुभयो छ यो कार्यक्रममा अनि हामीलाई अरू बेला त सुन्नु हुन्थ्यो कि हुन्थेन कि हजुर हजुर एकदमै ल कहिले काहीँ सुन्नुहुन्छ फेसबुक लाइभ मार्फत अब फ्रिक्वेन्सी त त्यहाँ पक्कै पनि बस्दैन होइन र हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा अब भने तपाईँका विशेष शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ
7: हुन्छ सर्वप्रथम त विशेष गरेर हजुरको लागि अरुणको लागि अनि हरभर रोशनीको पदे आउँदैछ उहाँलाई अप्रिन गर्ने विशेष शुभकामना अनि सुमी लिम्बुलाई धेरै धेरै सम्झना छ अनि त्यसै गरी हाम्रो पूर्वलिया हुनुहुन्छ आशिषलाई अनि वरुण बन्दले लक्ष्मीजी भूमिका रहेछ हल्का हुनुहुन्छ अनि त्यसै गरी हुनुहुन्छ गुराबर सिपारा राजेन्द्री हुनुहुन्छ मलाई हुनुहुन्छ अनि त्यसै गरी हुनुहुन्छ हाम्रो दिनजना रहेर धेरै धेरै सम्झना अनि पला लिम्बू हुनुहुन्छ अनि लगायत लगायत समलाको निन्द्रासँग परिचित हुनुहुन्छ यहाँ सम्पूर्णलाई एकदम शुभ दिन भनेर लगाउँछु ल
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला कमला मुखिया हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा हेलो गुड मर्निङ नमस्ते
8: हेलो नमस्ते गुड मर्निङ सेवा
0: हजुर गुड मर्निङ नमस्ते सेवा सेवा रो कहाँबाट को बोल्नुभयो हजुर इलामबाट दिलशा राई बोल्दै हुनुहुन्छ के छ हाम्रो दिलशाजीको खबर सुनाउनुहोस् यति बेला के गर्दै हुनुहुन्छ हजुर खबर सबै ठिकै छ राम्रै छ प्रोग्राम सुन्दै हुनुहुन्छ है हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देशको कसको लागि
8: हुन्छ अब सर्वप्रथम चाहिँ हजुरलाई विशेष शुभ दिन कार्यक्रमलाई पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि मलाई चाहिँ के भयो मित्रहरू विशेष शुभ दिनको शुभकामना अनि एकदमै बिजन जीवनमा रह्यो म त्यही लिम्बु गरिसकेर पक्षलाई आफ्नो राम्रो सेवा गरेर भन्न चाहन्छु अनि हुन्छ पारी नाना दिन त जान्दै नाना भावना मगालाई पनि फिल्म सेसेलाको कामना अनि आज जन्मदिन मनाउँदै हुनुहुन्छ मनाउँदै रहेछ एकदमै मेरो पुरानो साथी दिल दुखी रे होइन उसलाई जन्मदिनको धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु अनि आदरणीय दादाजीसँग बस्ने साथै ढक्का धर्मराज अनि दादा जीवन थापा अनि एकदम मेरो प्याजी भन्दा प्याजी मुठ हुनुहुन्छ जिनिसा तामाङ प्लस सपना तामाङलाई पनि विशेष शुभ दिन अनि अस्मिता तामाङलाई भन्दैछु सु नमस्ते र भाइ
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला दिलशा राई इलामबाट उहाँसँग म छुटेँ उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर रा छुटिसक्नु भएको छ यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर गुड मर्निङ नमस्ते सानो कमला बोल्दै हुनुहुन्छ है हजुर के छ कमलाजी यति बेला के गर्दै हुनुहुन्छ हजुर भनेपछि खाना बनाउँदै हुनुहुन्छ खाना खाएर चैनपुर आउने तर्फ हुनुहुन्छ है हजुर ल एकदम मजाले आउनु होला चैनपुर कहाँसम्मको यात्रा हो हजुरको हजुर मेडिकलसम्मको यात्रामा हुनुहुन्छ एकदमै राम्रोसँगले आउनु होला शुभ यात्रा भन्न चाहे हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रम यो भनौँ बिहानी यो कार्यक्रम शुभ सन्देशको बसाइमा यो बसाइमा तपाईँका विशेष शुभकामना सन्देशको कसको लागि
9: अनि भाइतिर म चाहिँ एकदमै दिक्कत हुन्छु त्यसलाई एकदम बेटर छ चारो चिसो भन्न चाहन्छु अनि साथीहरू एकदम बिरामी नै हुनुहुन्छ र उहाँलाई एकदम बाँकी स्वास्थ्य लाग्छ यसको कामना अनि साथमा शुभ दिन सम्झना पनि गर्न चाहन्छु अनि भोलिको दिनमा अनुष्का अनि पछिको दिनमा बिरामी बिरामी नै छु छोरी अलिक एकदम कामना गर्नुपर्छ बहिनीमा प्रवीण बर्मचन्द्रले भर्खरै फोन गर्दै जुन बहिनी भन्टा भोया अनि दाईपुर बेलियाका मनमस्कार नाना पनि सुन्टा बहिनी सुन्टा खोलु अनि आशिष नयन सपना तामाङ युनिता तामाङ अनि यो टाइममा जतिले प्रोग्रामलाई माया गरेर सुन्नुपर्छ जुन अहिले मलाई
0: हजुर नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो सन कमला म उहाँसँग छुटे उहाँले पनि आफ्ना भनौँ विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। राजकालीकोटेले हेलो हाई गुड मर्निङ नमस्ते म झापाली हिरो राजकालीकोटे बिर्तामोड झापा घर भई हाल युएबाट सुन्दैछु भन्नुभएको छ। यति बेला सरू छेत्री हुनुहुन्छ उहाँले पनि गुड मर्निङ भन्नुभएको छ। मुना कोच युबी हुनुहुन्छ गुड मर्निङ ह्याभ अ वन्डरफुल डे अल भन्नुभएको छ। स्वीकृति थुलुङराई हुनुहुन्छ उहाँले पनि यति बेला गुड मर्निङ सबैमा भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब पनि कार्यक्रम यो शुभ सन्देशको व्यवसायमा म फेरि पनि तपाईँहरूमा आज एउटा मिठो देशभक्ति गीत राख्नेछु। गीत पश्चातमा फेरि गीतपछि छोटो विश्राम रहनेछ। विश्रामपछि म फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
1: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि

0: 5702208 9841252990 9842549 9841993686 र 9842677878 संघ सभा बहुमुखी क्याम्पस सैनपुर सैनपुर नगरपालिका छ संघ सभा
1: भाइको लागि प्यान्ट मेरो लागि कुर्ता सलवार अनि घरको लागि अरू कपडा पनि किन्नु छ
2: अनि के साह्रो हो त चाहिँ बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछिस् त
1: हेर्नुहोस् न दादा आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ कहाँ कहाँ खोज्नु पर्ने हो दिक्क लागिसक्यो मलाई त
2: हे लाठी यति कुरामा नि टेन्सन लिनुहुन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि
1: धन्यवाद दादा म अहिले नै गइहाले
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स चैनपुर पोखरी बजार सङ्खुवा सभा प्रोप्राइटर शम्भु कटवाल सम्पर्क नम्बर 9841250600
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल सम्पर्क नम्बर 9840069977

0: हजुर, कार्यक्रम शुभ सन्देशको वचनमा राखिएको यो छोटो विश्राम पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको दुनी रेडियो अरूण शान्त 90.6 MHz रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला www.radioarun.com.np लगइन गरेर हामीलाई संसारभरबाट एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको साथै दिन साथीभाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म यो 1 घण्टाको अवधिभर तपाईँले सुन्दै आउनु भएको छ। यो विषयमा हामी तपाईँको विशेष शुभकामना सन्देशहरूलाई सङ्गल्नेछौ भन्दै भन्दै म अब ढिला गर्दिनँ, म फोन लाइन तर्फै लाग्छु। कोही मित्र हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार। कहाँबाट को बोल्नु भयो भन्दा पनि हाम्रो युनिसा तामाङ बोल्दै हुनुहुन्छ है, मामलिङबाट। हजुर, पक्कै पनि। अनि के छ खबर खबर हाम्रो युनिसा जीको?
1: हजुर, मेरो खबर सबै ठिकै छ भन्नु पर्यो। अहिले चाहिँ बारीमा घाँस काट्नु घाँस काटिराखेको थिएँ, अब प्रोग्राममा आएछ, कल गर्नु पर्यो भनेको ठ्याक्कै लागि पनि हाल्यो, खुसी छु भनौँ न।
0: हजुर, भनेपछि एकदमै होइन, अब घाँस काटिदिनुहुन्छ, बारीतिर घाम लागिरहेछ होइन, अब दिउँसो कता मेलापाततिर जानुहुन्छ होला होइन, अब त्यस्तै त हुने, अहिले त त्यही हो, अब आफ्नो अब अर्को होइन, बराबरी गर्नुपर्छ, आज आफ्नो भोलि अरूको मेलापात, अब यही नै रमाइलो हुन्छ नि त होइन, र गाउँघरतिर हजुर अर्मा पर्मा हुन्छ, एकदमै राम्रोसँग आफ्नो ख्याल गर्नु होला। अनि सन्चै आरामै हुनुहुन्छ? हजुर, मलाई पनि ठिकै छ, राम्रै छ भन्नुपर्छ है। हजुर, हाँस हुन्छ पक्कै पनि, आशीर्वाद लाग्नेछ होइन, अब आशा गरौँ। हजुर, ल हुन्छ नि, आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा। र अब भने म तपाईँका विशेष शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
1: हजुर, मेरो शुभकामना सन्देश राख्नु फर्स्टमा नै तपाईँलाई आजको दिन शुभ रहोस्, प्लस गाडी सफलताको धेरै धेरै शुभकामना भन्न
0: चाहे।
1: त्यस्तै गरी गाडी साथी हुनुहुन्छ दिशा राई, भावनगर बिन्दा तामाङ, बेनी सपना तामाङ, चल्दिनी चन्द्रमा तामाङ, सानो कमला, रिना खाने, सुनिता कुलुङ लगायत धेरैजना साथीहरू हुनुहुन्छ जो जसले मलाई युनिस तामाङ भनेर चिन्नुहुन्छ, सबैलाई आजको दिन शुभ रहोस् भन्दै छु। टेक केयर, बाई बाई।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युनिसा तामाङ मामलिङबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, बोल्दैछु पासकमानबाट, चन्द्रमाया तामाङ। कता भाग्दै हुनुहुन्छ चन्द्रमायाजी? त्यही त, मैले ब्याकग्राउन्ड मैले सुनिरहेको थिएँ, एकदमै भाग्दै हुनुहुन्छ जस्तो लाग्यो, रेडियो पनि बजिरहेको थियो, के गर्ने, अब अलिकति रेडियो सानो पार्नु होला, छेउमै बसेर बोल्दा नि हुन त हुन्छ, तर अलिकति रेडियोलाई चाहिँ अलिकति सानो पार्नु न, केही हुन्न, त्यसरी भाग्नु पर्दैन नि। हजुर, ल हुन्छ, त्यसै गर्नु न, यता म्युट राख्नु, अब यता अब त्यस्तै ठुलो भयो भने म्युट राखेर चाहिँ उता रेडियो सानो पारेर यता हतार हतार बोल्नु भयो भने पनि ठिकै हुन्छ नि त। हजुर, ल हुन्छ, त्यस्तै गर्नुपर्छ। अनि के छ तपाईँको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि खाना बनाउँदै हुनुहुन्छ, साथमा हामीलाई पनि सुन्दै हुनुहुन्छ, र कल ट्राई गर्नुभयो, जे होस् कल पनि लगाइसक्नु भएको छ है। हजुर, ल हुन्छ, खुसी लाग्यो अनुभव यो बसाईमा। र अब भने तपाईँको विशेष शुभकामना सन्देश तर्फै लगाउन त कसको लागि राख्नुहुन्छ?
1: अनि यही हुनुहुन्छ मेरो भाइ रानी सारा, मेरो लगाएर आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि अघि भर्खर कल गर्दै हुनुहुन्थ्यो छोरी निका तामाङ, अनि भाउ सपना तामाङ, आजको दिन शुभ रहोस् भनेर चाहन्छु। अनि साथी हुनुहुन्छ सिरिका राई, नाना हुनुहुन्छ भावना मगर, प्लस सानो कर्मा अलिक बिरामी हुनुभएर चाहिँ उहाँ चाहिँ ठिक छ चलाएको सामुना भन्न चाहन्छु। अनि मिडिया ट्रेनिङ शेर्पा, अब साथीहरू त धेरै हुनुहुन्छ, सबैजनालाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु। नमस्ते, टेक केयर, बाई।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला चन्द्रमाया तामाङ, सङ्खुवा सभा पाँच भवनको साथी, म उहाँसँग छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो, गुड मर्निङ, नमस्ते।
2: हेलो, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तपाईँको आवाज एकदमै सानो छ, कहाँबाट को भन्नुभयो फेरि एकपटक भन्नुहोला। हजुर धर्मदेवी नगरपालिका सात आँखी भुइँबाट तपाईँको शुभ नाम कृष्ण शासनखर भन्नुभयो। कृष्ण शासनखर के छ नि हाम्रो कृष्णजी, तपाईँको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ? हजुर खबर खबर सबै ठिकै छ, राम्रै छ, खाना बनाउँदै हुनुहुन्छ। अनि सुन्नुहोस् न, तपाईँसँग मेरो फर्स्ट टाइम कुराकानी हो। हजुर फर्स्ट टाइम नै हो, होइन अब तपाईँले एकदमै कार्यक्रममा यो कार्यक्रम शुभ सन्देशको व्यवसायमा एकदमै धेरै धेरै स्वागत छ है त। हजुर ल हुन्छ, अनि अरू बेला के गर्नुहुन्छ हाम्रो कृष्णजीले? हजुर गरेसी कामतिरै हुनुहुन्छ, बस्नुहुन्छ है? हजुर ल हुन्छ, आउनुभयो खुसी लाग्यो, नयाँ साथी हुनुहुन्छ अब भने व्यवसायमा। तपाईँको विशेष शुभकामना सन्देशको कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला कृष्ण तामाङ धर्मदेवी नगरपालिका साथ आँखी भुइँबाट हुनुहुन्थ्यो, उहाँसँग म छुट्यौँ। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश, यो भनौँ विशेष त नभनौँ, आफ्ना शुभकामना सन्देशहरू सबै सबै साथीहरू मुस्कमा राखेर बसाइबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर एलिसा बान्तवराई बासीखोराबाट। हजुर एलिसाजी अहिले बिहानीको बसाई छ यति बेला, कता के गर्दै हुनुहुन्थ्यो? हजुर मेरो खबर ठिकै छ, राम्रै छ भनेपछि सोथर काट्नुको लागि जङ्गलतिर जानु भएको छ। हजुर ल अनि भारी पुर्याउनु भयो कि भएन हजुरले? हजुर भनेपछि भर्खरै जानुभएको, कार्यक्रममा फोन ट्राई गर्नतिर लाग्नुभयो, जे होस् होइन अब एकदम राम्रोसँगले भारी पुर्याएर जानु है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा, अब भने तपाईँका विशेष शुभकामना सन्देश तपाईँ लगाऊ।
1: आज जन्मदिन मनाउनु हुने एउटा शेखरतिर बस्नुहुने रत्नबहादुर थापाको श्रीमतीको जन्मदिन परेको छ, उहाँलाई जन्मदिनको लखलाख शुभकामना सिकाउँदैछु यो भन्न चाहन्छु। अनि साथीको नाम लिनु पर्दा सिन्दुली घर भाइ हाल केटिएममा हुनुहुन्छ, अङ्गित चन्दिङ राई उहाँलाई धेरै सम्झना कार्यक्रमलाई धेरै शुभकामना, मनकुमारी कान्छी पुलुङ हुनुहुन्छ, अनि आज यात्रामा हुनुहुन्छ भाउजू सन्दिता राई र बधाई सोनाङ्की राती बासी गरेर बिचको टाङसम्मको यात्रा हुन्छ, उहाँलाई शुभ यात्रा रामसँग जानेलाई यात्रा सफलता होस् वर्षा नष्ट राम्रोसँगले यात्रा गर्नेलाई भाउजू भन्न चाहन्छु। फेरि बान्तवाण्छ चन्दिङमा पनि लगायत धेरैजना साथीहरू हुनुहुन्छ, जे जसले प्रोग्राम सुनेर बस्ने नै सबैले आजको दिन शुभ रहोस्, कार्य सफलताको धेरै शुभकामना भन्ने खुसी भयो, बाई बाई दिदी।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट एलिसा बान्तवा, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर तपाईँको आवाज एकदमै सानो छ, ठुलो बोलिदिनु होला, मैले यहाँ मेरो भोलम त सबै ठुलो नै छ, को कसको आवाज भन्नुभयो? मैले तपाईँको आवाज सुन्न एकदमै धेरै कोसिस गरिरहेको छु तर तपाईँको आवाज नै सानो छ, फेरि
1: एकपल्ट।
0: ओहो चामलिङ निर्मला, बल्ल चाहिँ आवाज आयो तपाईँको, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्।
1: मेरो खबर सबै ठिकै छ भन्नुपर्छ, मेरो आवाज बल्ल सुन्नुभयो?
0: हजुर हजुर बल्ल अहिले चाहिँ क्लियर आयो, अघि त कता कता कुन कुन दरमा पसेर बोले जस्तो लागेको थियो, एकदमै सानो थियो नि त, एकदमै सानो नै सानो थियो। हजुर ल अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ?
1: मेरो खबर सबै नै ठिकै नै छ भन्नुपर्छ, अहिले भर्खरै यहाँ घाँस काटेर आएर अब नानीलाई स्कुल पठाउनुपर्छ, खानाहरू बनाउनु पर्ने, त्यस्तै छ भन्नुपर्छ।
0: हजुर भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, अब स्कुल पठाउनु पर्ने नानीलाई स्कुल जानको लागि तयारी गर्दै हुनुहुन्छ है? हजुर हजुर ल एकदमै सधैँभरि यस्तै राम्रै रहनु होला, अनि आउनुभयो घरेसी कामतिर व्यस्त हुनुहुँदो रहेछ, आउनुभयो व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ है।
1: हुन्छ मेरो शुभकामना सन्देश राख्नुभन्दा अगाडि त तपाईँ अनि अरू नेताजीका तिनजना कार्य सफलताको शुभकामना शुभ दिन व्यक्त गर्न चाहन्छु। अनि त्यस पछाडिबाट अस्ति 23 गते मात्रै जन्मदिन परेको थियो मेरो पदुमा गाउँपालिका ट्याङ्ग्रेउदेखि हुने मेरो भाइ सहयोग बहिनी सरगमलाई जन्मदिनको ढिलै भए तपाईँले करोडौँ शुभकामना धेरै सम्झेपछि भाइ बहिनी सहित सफलताको पनि शुभकामना व्यक्त गर्न चाहन्छु। अनि काठमाडौँतिर हुनुहुन्छ हाम्रो प्रेम श्री शेर्पा उसलाई पनि कार्य सफलताको धेरै धेरै शुभकामना मेरो छोरी मनिषालाई पनि अनि हाम्रो वरुण पञ्चालेलाई विशेष कार्य सफलताको धेरै धेरै शुभकामना है भन्न चाहन्छु। हाम्रो राई निराज कला कामिल कमला युनिका तामाङ हुनुहुन्छ अञ्जना शङ्कर कोइरालालाई पनि विशेष कार्य सफलताको धेरै धेरै शुभकामना। काठमाडौँतिर हाम्रो नम्रता शेर्पा उसलाई विशेष कार्य सफलताको शुभकामना। मन कुमारी कान्छु सुन साथीहरू त धेरै हुनुहुन्छ सोनिम शेर्पा भावना मगर जति साथीहरू प्रोग्राम सुन्नुभएको छैन मेरो नाम र आवाजसँग परिचित असर्चित
0: हजुर नमस्ते टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट चामलिङ निर्मला राई उहाँसँग म छुटे र अब पनि म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ किनकि समयले नेटवर्क काटिँदै सकेको छ। मैले पनि लगभग कार्यक्रमबाट विदा मागेर जाने बेला हुन लागिसकेको छ। यति बेला फेसबुक अडियो लाइभमा केही कमेन्टहरू छन्। राज के सत्की मगर हुनुहुन्छ उहाँले गुड मर्निङ भन्नुभएको छ। त्यसै गरी यति बेला चन्द्रमाया तामाङ हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते म पनि सुन्दैछु है यता पाँच भवनबाट चन्द्रमाया तामाङ हो सबै साथीहरूमा शुभ दिन भन्नुभएको छ। अर्जुन याखा हुनुहुन्छ उहाँले पनि हामीलाई धर्मदेवी दुई तामाफोकबाट सुन्दैछु सबैमा शुभ दिन भन्नुभएको छ भने योगिन इमिहाङ लिम्बू हुनुहुन्छ उहाँले शुभ दिन सम्पूर्ण मिडिया प्रेमी श्रोता मित्रहरूमा शुभ दिन हेभ अ नाइस डे अल भन्नुभएको छ। दिलचा राईले शुभ दिन अल भन्नुभएको छ भने दिलु रुङबाङसा हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते म पनि सुन्दैछु यता उहाँको कमेन्ट मैले अघि पनि पढे हो कि जस्तो लागिरहेको थियो तर हो या होइन मैले ठ्याक्कै बिर्सेँ। हुन्छ उहाँले पनि हामीलाई सबापोखरी ज्यामिरीबाट सुन्दै हुनुहुन्छ। मिलन घालमुटु हुनुहुन्छ हेभ अ गुड डे अल माई फ्रेन्ड्स दोहा कतारबाट है भन्नुभएको छ। भावना मगरले सबैमा शुभ दिन भन्नुभएको छ। आशिका तामाङ हुनुहुन्छ गुड मर्निङ शुभ दिन अल भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ उहाँले पनि यति बेला हेलो गुड मर्निङ नमस्कार म पनि पाँच खबर्ण आठ चेङखुरुङबाट मिडिया प्रेमी निमु शेर्पा हो प्रोग्राम सुन्दैछु है सबै सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला लिम्बू विजय हुनुहुन्छ गुड मर्निङ अल माई फ्रेन्ड्स संखुवा सभा भन्नुभएको छ। ट्याप ट्याप गाई छै भन्नुभएको छ। लिम्बू विजय एकदमै मेहनती हुनुहुन्छ होइन। त्यसै गरी सुशीला विश्वकर्मा हुनुहुन्छ उहाँले पनि हेभ अ गुड डे अल भन्नुभएको छ। कल्पना राईले पनि यति बेला शुभ दिन सबैमा भन्नुभएको छ। सुभाष पी तामाङ हुनुहुन्छ उहाँले पनि गुड मर्निङ सम्पूर्णमा शुभ दिन है भन्नुभएको छ। घन श्याम सरगम हुनुहुन्छ उहाँले पनि गुड मर्निङ हजुर म मधेस प्रदेश रेडियो श्रोता संघ यति बेला रौतहाट जिल्लाबाट सुन्दैछु है के छ हजुरहरूको भन्नु खबर भन्नुभएको छ। हाम्रो खबर ठिकै छ राम्रै छ भन्नुपर्छ है त्यो साथी। लास्ट कमेन्ट उहाँकै रहेछ मैले त सबै कमेन्टहरू वाचन गरिसकेँ लगभग। तपाईँले कमेन्टको लागि पनि धन्यवाद छ र यति भन्दै भन्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको यो बसाईलाई तपाईँले जुन जुन माध्यमबाट जुन जुन ठाउँबाट सुनेर साथ दिनुभयो त्यसको लागि म धन्यवाद दिन चाहन्छु। त्यसै गरी दिनजसम्म सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई विशेषै धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन तपाईँको फोन भोलिको दिनमा अवश्य पक्कै लाग्नेछ। भोलि पनि हाम्रो कुराकानी हुने नै छ कोही अन्यर्थ नगर्नुहोला साथीहरू भन्न चाहन्छु। विशेष धन्यवाद यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई एकदम विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रम शुभ सन्देश आजको यो बसाईबाट भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता याखा आजको बसाईबाट बिदा हुन्छु। हवस् त नमस्ते तपाईँको बाँकी पल शुभ होस्।

0: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. त्यसै गरी डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट हामीलाई सुन्दै हुनुहुन्छ भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गरेर यतिखेर प्रत्यक्ष रूपमा हामी आइरहेका छौं. त्यसै गरी युट्यूबमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ भने काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि यतिखेर नेपाली बहस प्रत्यक्ष प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र देशको समग्र परिस्थितिका विषयमा चर्चा गर्ने गर्दछौं. आदरणीय श्रोता, अहिलेको पछिल्लो घटनाक्रमलाई लिने हो भने नेपाली कंग्रेसभित्रको विवाद पनि मुख्य प्राथमिकतामा परेको छ. किनभने सर्वोच्च अदालतमा फेरि तत्कालीन मुद्दा पुनरावलोकनका लागि गएको छ, पुनः इजलासमा प्रवेश गरेको छ र पुनः इजलासबाट कस्तो खालको फैसला आउँछ त्यो भन्न सकिँदैन. त्यो चाहिँ न्यायालयको तजवीजको कुरा होला. त्यहाँ चाहिँ विभिन्न तथ्य र प्रमाणहरू केलाइएला, तर एकपटक फैसला भइसकेको मुद्दा फेरि किन पुनः इजलासमा गयो त भन्ने खालका केही संशयहरू पनि यतिखेर आएका छन्. नेपाली कंग्रेसले विभिन्न किसिमका विषयहरू चाहिँ बाहिर ल्याइरहेको एउटा स्थिति छ. त्यसैले गर्दाखेरि आज नेपाली कंग्रेसको आन्तरिक विवादको विषयलाई पनि हामी कुराकानी गर्नेछौ र नयाँ राजनीतिक दल भनौ राष्ट्रिय स्वतन्त्र पार्टी आइसके पछाडि जुन किसिमले शुरूमा प्रधानमन्त्री बालेन्द्र शाह बालिनले आफ्नो कूटनीतिक मर्यादा र प्रोटोकलका कुराहरू गरेका थिए, तर अहिले पनि पछिल्लो समय उनको कूटनीति बदलिएको छ. फेरि अब एक्लै एक्लै छिमेकी राष्ट्रका राजदूतहरूसँग भेटवार्ताको क्रमलाई उनले तीव्रता दिएका छन्, बढ़ाएका छन् र अब समग्र स्थितिमा दुई देशबीचको सम्बन्धलाई सुमधुर पार्ने किसिमले चाहिँ बालिन शाह अगाडि बढ़ेको देखिएको छ. बहुमा आयामिक साझेदारीका विषयमा अर्थपूर्ण विचार आदान प्रदान भएको भारतीय राजदूतले बताउनु भएको छ भने आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने चिनिया राजदूतको प्रतिबद्धता रहेको विषय आएको छ. नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग उनले एक्लै एक्लै भेटवार्ता गरे भने त्यसै गरी नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङसँग पनि प्रधानमन्त्री शाहको प्रत्यक्ष रूपमा शिष्टाचार भेटवार्ता भएको विषय यतिखेर आएको छ. सरकार र राष्ट्रपति तिक्तता बढ़ेकै बेला रवि बालिन बीच पनि भेटघाट भएको छ. बालिन र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको विषय पनि यतिखेर आएको छ. आजले श्रोता नेपाली बसमा हामी आज चर्चा गर्न चाहन्छौ. सरकार अब छिमेकीसँग राम्रो सम्बन्ध बनाउन चाहन्छ, सुमधुर सम्बन्ध बनाउन चाहन्छ. सदियौंदेखि चलेर आएको छिमेकीलाई बदल्न सकिँदैन. छिमेकीसँग सुमधुर सम्बन्ध राख्ने हो. छिमेकी राम्रो परेन भने, छिमेकी रिसालु पर्यो भने, छिमेकी चाहिँ अप्ठ्यारो परिस्थिति पार्ने पर्यो भने त्यसले कहीँ पनि हामीलाई पुर्याउँदैन, फाइदा गर्दैन. त्यसैले गर्दाखेरि छिमेकीसँगको सम्बन्ध र सुमधुरता चाहिँ एकदमै राम्रो राख्नुपर्छ, मधुरता एकदम राम्रो राख्नुपर्छ. र अहिलेको सरकारले र प्रधानमन्त्रीले ढिलै भए पनि उनको बुद्धि फिरेको छ. छिमेकीसँगको सम्बन्धलाई उनले अब राम्रो बनाउने ढंगले अगाडि बढ़ेका छन्. आजले श्रोत आयोग र समितिप्रति सरकारकै व्यवस्था छ. यतिखेर प्रतिवेदन बुझ्दैनन्, बुझे पनि कार्यान्वयन हुँदैन. बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि 10 आयोग समिति गठन भए तर प्रतिवेदन बुझ्दैन, बुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति पनि अहिलेसम्म दोहोरिरहेको एउटा स्थिति छ. जेएनजी घटना छानबिन आयोगको प्रतिवेदनको कुरा गरौं, जेएनजी घटनाकै बारेमा राष्ट्रिय मानवाधिकार आयोगको सिफारिश खण्डको विषयमा कुराकानी गरौं, जेएनजी घटनाकै विषयमा सुरक्षाकर्मीहरूका हकमा छानबिन समितिको प्रतिवेदनको विषयलाई जोडौं, गणेश पिका आत्मदाह प्रकरणबारे छानबिन समितिको प्रतिवेदनको कुरा गरौं, सम्पत्ति छानबिन आयोगको प्रतिवेदनको विषय छ, संविधान संशोधन सम्बन्धी सुझाव प्रतिवेदनको विषय छ, कक्षा 12 नतिजामा भएको त्रुटि सम्बन्धमा छानबिन समितिको प्रतिवेदन गरौं, सिरा र सप्तरी घटना सम्बन्धी छानबिन आयोगको प्रतिवेदनको कुरा गरौं, सहकारी सम्बन्धी छानबिन आयोगको प्रतिवेदनको कुरा गरौं. अहिलेसम्म यसको बारेमा केही पनि प्रगति हुन सकिरहेको छैन. विगतमा कार्यान्वयन नभएका प्रतिवेदन धेरै छन्. मल्लिक आयोगको प्रतिवेदन हुँदै रायमाझी आयोगको प्रतिवेदन, भैरव लम्साल सम्पत्ति छानबिन, लाल आयोगको प्रतिवेदन, 3800 किलो सुन तस्करी प्रकरण, 61 किलो सुन तस्करी सम्बन्धी प्रतिवेदनदेखि लिएर सरकारी सार्वजनिक जग्गा सम्बन्धी प्रतिवेदनहरू अहिलेसम्म कार्यान्वयन हुन सकिरहेका छैनन्. सचिवको दरबन्दी घटाउने सम्बन्धी प्रतिवेदन, उच्च स्तरीय तलब सुविधा आयोगको प्रतिवेदनदेखि लिएर समाज कल्याण परिषदको अनियमितता सम्बन्धीको प्रतिवेदन हुँदै प्रधानमन्त्री कार्यालयको सुदृढीकरण प्रतिवेदन, संस्थान सुधार सुझाव सम्बन्धी प्रतिवेदनहरू अहिलेसम्म पनि कार्यान्वयन हुन सकिरहेका छैनन्. त्यसैले सरकारले प्रतिवेदनलाई कार्यान्वयन गर्नेतर्फ त्यति धेरै वास्ता गरेको छैन. आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ. आदरणीय श्रोता, दरबार हत्याकाण्ड छानबिनको घोषणा त भयो, तर प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि समिति बनाउने भन्नेमै अन्यलता छाएको छ. 25 वर्ष अघि भएको दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने घोषणा गरेको सरकारले मोडालिटीबारे टुंगोमा पुग्न नसक्दा प्रक्रिया अघि बढ़न सकिरहेको छैन. दरबार हत्याकाण्डमा भइरहेको कामबारे बताउन मिल्दैन, गिरमाउन सक्छन् त. दरबार हत्याकाण्ड हुँदाका दोषी प्रमाणहरू के छन्? दरबार हत्याकाण्ड शाखाका मुचुल्काहरू के छन्, प्रहरीसँग के छ त्यसको प्रारम्भिक रिपोर्टहरू वा अन्य प्रारम्भिक रिपोर्टहरू के छन्? स्टन्ट मात्रै हो, साँच्चै हत्यारा पत्ता लाग्छ? आज धेरै विषयहरू यतिखेर जोडिएका छन्। त्यसैले गर्दाखेरि दरबार हत्याकाण्डमा गृहमन्त्रीले देखाएको सक्रियता त ठिक छ, तर त्यसका दोषी प्रमाणका विषयहरूमा गृहमन्त्रीहरूसँग वा चाहिँ सरकारसँग वा चाहिँ प्रहरीसँग वा चाहिँ अन्य तत्कालीन बेलाका छानबिन आयोगसँग के छन् दोषी प्रमाणहरू, तथ्यहरू, तथ्याङ्कहरू, यसका विषयमा पनि छलफल र बहस हुन जरूरी छ। त्यसैले गर्दाखेरि आज हामी नेपाली बहसमा यस विषयलाई पनि उठाउन चाहन्छौ। राजनीतिक दाउपेच, संघ प्रदेश, स्वामित्व विवाद, व्यवस्थाले अलपत्र परेका छन् धेरै संरचनाहरू। ती संरचनाहरूलाई निर्माण गर्नका निम्ति अब सरकारले तदारुकता देखाउनुपर्छ, जनताको पक्षमा सरकारले काम गर्नुपर्छ। त्यसैले आजको नेपाली बहसमा हामी यी विषयमा पनि चर्चा गर्छौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: चाहना हेर न, गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है?
2: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
3: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
2: ए, बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ?
3: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
4: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
4: सुप्रिन्सा सुन चाँदी पसल, चैनपुर छ शङ्खुवासभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
6: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: नमस्कार, म गायक अनन्त घिमिरे। तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता पूर्व मन्त्री एनपी साउद हुनुहुन्छ। एनपीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार।
1: नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चको पूर्ण इजलासमा गइसकेपछि तपाईँहरू खुसी हुनुहुन्छ होइन? यतिखेर
2: हामीले नै चाहे माग गरेर हामीलाई न्याय प्राप्त भएन, त्यसकारण चाहिँ सर्वोच्च अदालतको डिभिजन बेन्चको निर्णयलाई चाहिँ उल्टाइनुपर्छ र पुनरावलोकन गरिनुपर्छ भनेर माग गरेका थियौं र सम्मानित सर्वोच्च अदालतले हाम्रो मागको सुनवाई गरेको छ।

0: नेपाली कंग्रेसभित्र विशेष अधिवेशनको विवाद भएको थियो कि साथीहरूले विशेष अधिवेशन गर्नुपर्छ भनेर माग गर्नुभएको थियो र हामीहरूको बीचमा केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय समितिभित्र व्यापक छलफल भइसकेपछि अब यो समितिको नेपाली कंग्रेसको केन्द्रीय समितिको केन्द्रीय अधिवेशनको अवधि पूरा भइसकेको हुनाले अब विशेष अधिवेशन गर्नुभन्दा पनि हामीले नियमित अधिवेशन गर्नुपर्छ भनेर पुसको 27 हामीले नियमित अधिवेशन तोकेका थियौं र नियमित अधिवेशन गर्दाखेरि नेपाली कंग्रेसमा सबभन्दा महत्वपूर्ण संरचना भनेको क्रियाशील सदस्यता हो र त्यो क्रियाशील सदस्यता हामीले चाहिँ समयभित्र दिइसक्ने र त्यसको लागि पार्टीभित्र एउटा चाहिँ समिति थियो त्यो समितिको सभापति संयोजकत्व तत्कालीन महामन्त्री गगन थापाजीले नै गरिराख्नु भएको थियो र उहाँले चाहिँ 80% काम भइसक्यो अब पूर्ण हुन्छ भनेर हामीलाई चाहिँ आश्वस्त तुल्याइराख्नु भएको थियो हामी चाहिँ विशेष नियमित महाधिवेशन नै गर्नुपर्छ भनेर हामी चाहिँ लागिराखेका थियौं यो अवस्थामा एकाएक उहाँहरूले चाहिँ विशेष नियमित महाधिवेशन गर्न सकिन्न अब नियमित महाधिवेशन गर्न तोकिएको समयमा नसकिने भएको हुनाले विशेष महाधिवेशन गर्नुपर्छ भनेर केन्द्रीय समितिलाई बाइपास गरेर केन्द्रीय समितिको बैठक नबोलाएर केन्द्रीय समितिबाट निर्णय नगरेर उहाँहरूले व्यक्तिगत रूपमा चाहिँ केन्द्रीय समिति विशेष अधिवेशन गर्छौ भनेर उहाँहरूले चाहिँ भेला बोलाउनुभयो त्यो भेला बोलाइसकेपछि उहाँहरूले त्यसलाई चाहिँ विशेष अधिवेशनको नाम दिनुभयो विशेष अधिवेशनबाट उहाँहरू आफू अध्यक्ष उपाध्यक्ष हुनुभयो र निर्विरोध रूपमा त्यसमा कति सहभागिता थियो भन्ने कुरा पनि सुनिश्चित नहुने
1: 54% सहभागिता थियो त्यसमा
0: होइन
1: होइन

0: गरिसकेपछि हामीले त त्यो कल्पनामा पनि सोचेका थिएनौ, किनभने निर्वाचन आयोगले विगतमा गरेका कतिपय यस्तो किसिमको निर्णय थियो, ती निर्णयहरूलाई आधार बनाएर त्यसमा हाम्रै पार्टीभित्र पनि त्यो किसिमको नजिर थियो। बागेश्वरमा भेला गरेर शेरबहादुर देउपाजीको नेतृत्वमा विशेष अधिवेशन भएको थियो, त्यो विशेष अधिवेशनमै आधिकारिक हो भनेर हामी निर्वाचन आयोग गएका थियौं। त्यो बेला गिरिजाप्रसाद कोइरालाको अध्यक्ष सभापतित्वको समितिले चाहिँ त्यसलाई आधिकारिक रूपमा निर्णय गरेको थिएन। त्यसमा चाहिँ अदालतले के निर्णय गरेको, निर्वाचन आयोगले के निर्णय गरेको थियो भने त्यो चाहिँ तपाईँहरूले आधिकारिक समितिबाट नगरेको हुनाले यो गिरिजाप्रसाद कोइरालाकै काङ्ग्रेस आधिकारिक काङ्ग्रेस हो भनेर चाहिँ निर्णय गराएको थियो। हामी त विगतका नजिरहरूलाई समेत आधार बनाएर हामीले के सोच्यौं भनेपछि अब यसलाई निर्वाचन आयोगले मान्यता दिने कुराको कल्पनासम्म हामीले गरेका थिएनौं। दोस्रो तेस्रो दिन चुनाव छ, चुनाव आयोगमा शेरबहादुर देउपाको दस्तखत नै आधिकारिक भनेर केन्द्रीय समितिले निर्णय गरेर पठाएको अवस्था छ। यो समानुपातिक उम्मेद्वारहरूको छिरोफानो भइसकेको छ र सबै समानुपातिक उम्मेद्वारहरू शेरबहादुर देउपाकै दस्तखतबाट निर्वाचन आयोगमा त्यसको लिस्ट बुझाइएको छ। यस्तो अवस्थामा चाहिँ हामीलाई त चाहिँ चुनावको एक दिन पूर्व कुनै सम्हाल्न पनि सक्ने स्थिति नदेखाएर वज्र प्रहार गरे जस्तो गरेर हाम्रा विरूद्ध निर्वाचन आयोगको निर्णय आयो।
1: होइन, निर्वाचन आयोगको एउटा संवैधानिक अङ्ग हो, होइन, सर्वोच्च अदालत एउटा संवैधानिक सार्वभौम अङ्ग हो, उहाँहरूले गरेका निर्णयहरू त्यहाँबाट आएका फैसलाहरूलाई तपाईँहरूले नमान्ने हो त्यसो भए? अदालतको निर्णय प्रति चित्त नबुझ्या हो कि निर्णय नै कानून विपरीतको दावी हो?
0: होइन, निर्णय कानून विपरीत भएको हुनाले हामीले चाहिँ न्याय माग्नका लागि सर्वोच्च अदालत गयौं। सर्वोच्च अदालत गइसकेपछि सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन लडिसकेको, निर्वाचन भइसकेको, त्यो निर्वाचनमा लडिसकेको हुनाले चाहिँ हामीले अहिले चाहिँ त्यो समितिको विशेष अधिवेशनको आधिकारिकता जो निर्वाचन आयोगबाट दिइएको छ त्यसलाई अल्टर गर्न मिल्दैन, त्यसलाई अस्वीकार गर्न मिल्दैन भनेर उहाँहरूले
1: भन्नुभयो।
0: जबकि पार्टीको सभापति शेरबहादुर देउपा र पार्टीको कार्यवाहक सभापति पूर्णबहादुर खड्का स्पष्ट रूपमा निर्वाचनै त्यो कारणले लड्नु भएको छैन। उहाँहरूले हामीले चाहिँ अदालत गएको हुनाले हामी निर्वाचन लड्दैनौ, नैतिकताका दृष्टिकोणले पनि चाहिँ निर्वाचन लड्ने कुरा अदालत गएको बेला
1: निर्वाचन,
0: यो गएको निर्वाचन पूर्णबहादुर खड्का कहाँ
1: लड्नु भएन, त्यो टिकट पाउनु पर्यो नि त लड्नलाई, त टिकट दिनु पर्यो नि त पार्टीले, होइन,
0: लड्दै लड्नु भएन त,
1: टिकटै पाइएन, टिकट नपाएपछि कसरी लड्ने भन्नु त एनपी साहुजी, तपाईँ त लड्नु भएको नि त, तपाईँले त लिनुभयो नि टिकट, होइन,
0: होइन, हामीले त अब हामी त रुखको टिकट लिएर गयौँ, रुख हाम्रो पार्टी होइन,
1: पार्टीले टिकट त दियो,
0: नेपाली कंग्रेस हाम्रो पार्टी होइन, पार्टीको आन्तरिक विवाद हो, पार्टीको आन्तरिक झगडा हो, यो पार्टीको आन्तरिक झगडा हामीले बाहिर त्यसलाई चाहिँ कानूनको प्रक्रिया भन्दा बाहेक देखाउने कुरा भएन, निर्वाचन हाम्रो कारणले रोकिन्न थियो। त्यसकारण यो त चाहिँ निर्वाचन लड्ने त हाम्रा लागि चाहिँ एउटा बाध्यात्मक परिस्थिति थियो र जो मान्छे अदालत गए, शेरबहादुर देउपा जो पार्टीको सभापति हुनुहुन्थ्यो, पूर्णबहादुर खड्का पार्टीको कार्यवाहक सभापति हुनुहुन्थ्यो र उहाँहरूले निर्वाचन लड्नु भएन, उहाँहरूले निर्वाचन नलडेको हुनाले डिभिजन बेन्चले निर्वाचन लडिसकेको हुनाले भनेर जुन तर्क दिएको छ त्यो तर्क वास्तवमा कानून सम्मत छैन।
1: होइन, उहाँहरूले त निर्वाचन लड्नु भयो, अरूले त निर्वाचन लड्नु भयो नि त, अरूले त टिकट जानुभयो, निर्वाचन लड्नुको प्रक्रिया धेरै अगाडि बढिसक्यो,
0: निर्वाचन अरूले लडे, अदालतमा जाने मान्छेले स्वीकार गरेका छ, जसलाई एटर्नी दिएछ चाहिँ यो केन्द्रीय समितिले, उनीहरूले चुनाव लडा छन्। यदि डिभिजन मञ्चको त्यो तर्कलाई आत्मसात गर्ने हो भने त कहीँनिर मान्छेको हत्या भयो, मान्छे मरिसक्यो, बिउताउन सकिन्न, अब सजाय गरेर के गर्ने भन्न पाइन्छ त,

0: को निर्वाचन
1: अदालतले गरेको निर्णय वैध या अवैध के हो भन्ने कुरामा सर्वोच्च अदालतले को डिभिजन बेन्चले प्रवेश गर्नुपर्नेमा उहाँहरूले जुन बेला हामीले अदालतमा या निर्वाचन आयोगमा मुद्दा दिएका थियौं त्यो बेला घट्दै नघटेका घटनालाई आधार बनाएर उहाँहरूले चाहिँ निर्णय गर्नुभयो। त्यो निर्णय काल्पनिक भयो गलत भयो भनेर फेरि कानूनलाई नै टेकेर हामी कानूनको दायराभन्दा बाहिर आएका छैनौँ। हामीले कानूनलाई नै टेकेर हामीले थप प्रमाणहरू पनि दिएर नयाँ सिद्धान्तहरू पनि जो सर्वोच्च अदालतले कानूनका अन्तर्राष्ट्रिय राष्ट्रिय सिद्धान्त छन् ती सिद्धान्तहरू पनि प्रस्तुत गरेर पुराना नजिरहरू समेत उल्लेख गरेर हामीले पुनरावलोकनका लागि हामी सर्वोच्च अदालतमा चाहिँ गयौं। सम्मानित सर्वोच्च अदालतले वास्तवमा प्रधान न्यायाधीशज्यूकै समेत संलग्न भएको इजलासले दुईजना थप सर्वोच्च अदालतका न्यायाधीशहरू गरेर तीनजना सर्वोच्च अदालतका न्यायाधीशहरूको इजलासले चाहिँ पुनरावलोकन गर्नुपर्छ। यसमा प्राकृतिक न्यायको सिद्धान्तको परिपालना गरिएको या नगरिएको भन्ने प्रश्न पनि चाहिँ सन्निहित छ। पुराना नजिरहरूलाई आधार बनाउने कुरा पनि सन्निहित छ भनेर चाहिँ एउटा ऐतिहासिक फैसला उहाँहरूले गरेको छ। यो ऐतिहासिक फैसलालाई साथीहरूले हारजितको रूपमा लिनुभन्दा पनि हाम्रो आग्रह के छ भने 14 महाधिवेशनमा ती सबै साथीहरू जो विशेष अधिवेशनबाट नयाँ समिति बनायौं भन्छन् ती मान्छे पनि 14 अधिवेशनमा हामी साथै थिए। त्यो समितिभित्र ती पनि महत्वपूर्ण दायित्वमा थिए। ती साथीहरू पनि संलग्न रहने गरेर हामी पनि संलग्न रहने गरेर एक डेढ महिनाभित्र निष्पक्ष नयाँ 15 महाधिवेशन गरौं। पार्टी पनि एक हुन्छ, पार्टी डिभाइडेड हुँदैन र सबै एकै ठाउँमा हुन्छौ। यसरी हामी 15 महाधिवेशन सम्पन्न गरौं भनिरहेका छौँ।
0: प्रतिष्ठा
1: होइन, प्रतिष्ठा होइन, न्यायको लडाई हो,
0: संविधानको
1: लडाई हो।
0: तर विशेष महाधिवेशनका पनि केही तथ्यहरू प्रमाणहरू भोलि उहाँहरूले जे जे पेश गर्नु भएको छ त्यसमा पनि बहस होला, छलफल होला। यो अन्तिम निष्ठा हो पुनरावलोकनका लागि। यसबाट आउने फैसला सर्वमान्य हुन्छ, सबैले स्वीकार्नुहुन्छ कि फेरि लडाई हुन्छ? त्यसो भए
1: होइन, पुनरावलोकनको निर्णय सबैले स्वीकार गर्नुपर्छ। पुनरावलोकनको निर्णयमा जानुभन्दा पहिले हामीले स्पष्ट रूपमा राजनैतिक रूपमा के हेक्का राख्नुपर्छ भने नेपाली कंग्रेस एकजुट हुनु जरूरी छ। केही साथीहरूले जेएनजी आन्दोलनलाई व्यक्तिगत गरेर तत्कालीन नेतृत्व परिवर्तन गर्नुपर्छ र हाम्रो नेतृत्वमा चुनाव भयो भने नेपाली कंग्रेस बहुमत प्राप्त गर्न सक्दछ भन्ने मान्यता राख्नुभएको थियो। त्यसै मान्यतामा टेकेर उहाँहरूले विशेष अधिवेशनको माग गर्नुभएको थियो। विशेष अधिवेशनको प्रक्रिया दूषित भए पनि त्यसले विधानलाई प्रतिनिधित्व, विधानको आशय, विधानको अभ्यास र विधानको बन्दोबस्तलाई प्रतिनिधित्व नगर्न सकेको भए पनि एउटा राजनैतिक रूपमा हामीले मान्यौं कि उहाँहरूले चाहिँ आफ्नो नेतृत्वमा या परिवर्तित नेतृत्वमा बहुमत प्राप्त गर्न सकिन्छ भन्ने उहाँहरूले मान्यता राखेर त्यसको माग गर्नुभएको थियो भने पनि तपाईँले विशेष अधिवेशनपछि भएको फागुनको निर्वाचनलाई तपाईँले हेर्नुभयो भने 89 38 सीट मात्रै आयो।
0: अब के गर्ने भनेको निर्वाचन लड्न गएकाहरू पराजित भएर आउने, निर्वाचन लड्न गएकाहरू हारेर आउने, अनि कसरी बहुमत आउँछ भने
1: 27 लाखबाट 4 लाख मात्रै भयो। देशभरि नेपाली कंग्रेसको नेपाली कंग्रेसको सरकारहरू थिए, ती सरकारहरू पनि बिदाबारी लिने अवस्थामा छन् भने यस्तो अवस्थामा हामीले विशेष अधिवेशनबाट गुणात्मक परिवर्तन गर्छौं भनेर जुन दावा गरिएको थियो त्यो राजनैतिक रूपमा त्यो शून्यतामा बदलियो।
0: अब निर्वाचन लड्न गएका कति पनि क्यान्डिडेटहरू छन् नि, उम्मेद्वारहरू छन् नि, विजय भएर नआइसकेपछि गर्ने के भन्ने आगे, विजय भएर आउनु पर्यो नि त बहुमत आउनलाई।
1: हामी लगातार भन्दैथ्यौं कि चुनावको पूर्व सन्ध्यामा मिलेर अधिवेशन गर्दाखेरि पनि हामीले पार्टीको आन्तरिक चुनावमा हार्ने पक्षलाई मिलाउनका लागि 2-3 वर्ष चाहिन्छ, हिलिङ हुनुपर्छ। चुनावपछि पार्टीको आन्तरिक चुनावपछि त्यसको दोस्रो दिन, तेस्रो दिन, चुनाव राखियो भनेपछि जित्ने मान्छेले हार्ने मान्छेलाई समेट्न चाहिँ गाह्रो हुन्छ। त्यस कारण यो विशेष अधिवेशन चुनावभन्दा अगाडि गर्दाखेरि हाम्रा लागि यो सुसाइडल हुन्छ, यो आत्महत्या सदा हुन्छ। त्यस कारण हामीले या त चुनाव वैशाखमा हुन्छ भनेपछि ठिक छ गरौँ, दुई तिन महिनासम्म भए पनि टाइम पाइन्छ, हामीले चाहिँ अधिवेशन हामीले माघ फागुनभित्र जहिले सम्भव हुन्छ त्यो गरौँ। यदि फागुनैभित्र यदि चुनाव हुने हो, यदि माघको पहिलो हप्ताभित्र नै नोमिनेसन हुने हो भने हामीसँग त टाइमै छैन, विशेष महाधिवेशन गर्ने नियमित महाधिवेशन गर्ने टाइम छैन। अहिले एकताको संकल्प लिउँ, हामीले चाहिँ वैशाखमा महाधिवेशन गरौँला त भनिरहेका थियौँ।
0: पूर्व पार्टी सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै हुनुहुन्छ होइन?
1: हो, उहाँ चाहिँ 28 गते 12:20 फ्लाइटबाट स्वदेश फर्किँदै हुनुहुन्छ।
0: उहाँलाई स्वागतका लागि भव्य तयारी हुँदैछ।
1: उहाँ लामो समयदेखि स्वास्थ्य परीक्षण गरेर फर्किँदै हुनुहुन्छ। स्वाभाविक रूपमा चाहिँ पार्टीका साथीहरू शुभचिन्तकहरूले उहाँलाई चाहिँ स्वागत गर्ने नै भयो।
0: अब ती 29, 30 र 31 गतेको भेलालाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ, यसको सन्देश के जाँदैछ? अब त्यो राष्ट्रिय भेला त नरोकिने नै भन्छ होइन?
1: अब राष्ट्रिय भेला हुन्छ, उहाँले चाहिँ पार्टी एकता विधान पार्टी एकताको एक भएर अगाडि बढ्ने किसिमको प्रवृत्ति बढेको छ, त्यसको बारेमा छलफल हुन्छ। नेपाली कंग्रेसको संसदमा प्रभावकारिता संख्याका कारणले पनि घटेको छ, हाम्रो स्ट्रेन्थ घट सबभन्दा ठूलो पार्टीबाट लगभग हामी दोस्रो र तेस्रो पार्टी ठूलो मतान्तरका साथ तल आएका छौं। त्यसकारण चाहिँ त्यो प्रभावकारिता का बारेमा पनि त्यहाँ चाहिँ चर्चा छलफल हुन्छ। राष्ट्र अहिले पनि दुई तिहाई को बहुमत ल्याएको सरकार राष्ट्रपाको सरकार बनिसकेपछि पनि अहिले पनि स्थिरताको बाटोमा शान्तिको बाटोमा समृद्धिको बाटोमा लैजाने कुरा सुनिश्चित हुन सकेका छैन। अहिले पनि सरकार अहिले जान्छ कि भोलि जान्छ कि जनताबाट जान्छ कि संसदबाट आफ्नै अन्तर्विरोधले जान्छ कि भन्ने किसिमको अन्यल एकातिर कायम छ भने अर्कोतिर ठाउँ ठाउँमा साम्प्रदायिक दङ्गा भइरहेका छन्, क्राइमहरू बढ़िरहेका छन्, मान्छेहरू आत्महत्या गरिरहेका छन्, मान्छेमा एक किसिमको निराशा कुण्ठा छ। अहिले पनि राज्यले जुन किसिमले होप जेनेरेट गर्न सक्नु पर्थ्यो, आशा जेनेरेट गर्न सक्नु पर्थ्यो, त्यो आशा दिन सकिरहेका छैन, त्यो विश्वास दिन सकिरहेका छैन। यस्तो अवस्थामा राष्ट्रिय एकता नभइकन हामीले चाहिँ राष्ट्रिय चुनौतीको सामना गर्न सक्दैनौ, राष्ट्रियतालाई बचाउन सक्दैनौ, देशलाई बचाउन सक्दैनौ भन्ने कुराको सन्देश दिनलाई चाहिँ हामीले यो भेलाको आयोजना गरे।
0: जाँदा जाँदा एनपी साउजी, तपाईँहरूलाई एउटा के आरोप छ भने नि सबै कार्यक्रममा सबै नेताले चाहिँ गगन थापालाई नै गाली गर्ने अनि गाली गरेर सहमतिको वातावरण बन्छ त भन्ने आरोप छ क्या?
1: होइन, हाम्रो अहिले तपाईँसँग मैले चाहिँ कुरा गर्दाखेरि मैले कुनै गाली गरेर गगनजीलाई
0: गर्नु भएको छैन, तर अन्य
1: हामीले कसैले पनि कुनै पनि कुरामा कसैलाई हामी गाली गलोज गर्न चाहन्नौ। सबै हामी एकै पार्टीका साथी हौ, एकै भएर जानुपर्छ। 14 अधिवेशनको शेरबहादुर देउपा नेतृत्वको केन्द्रीय समिति जुन छ, एक दुई महिनाभित्र त्यसमा महामन्त्री उहाँहरू हुनुहुन्छ, कोही पदाधिकारी पनि सह महामन्त्री उहाँहरू हुनुहुन्छ, एकै ठाउँमा बसेर हामीले चाहिँ अधिवेशन गर्ने हो भने हामीले चाहिँ निर्विवाद रूपमा हामी चुनावमा प्रतिस्पर्धा गरौंला, तर प्रक्रियाका बारेमा निर्विवाद रूपमा हामीले महाधिवेशन गर्न सक्छौ। यसमा उहाँहरू पनि प्रतिस्पर्धा गर्नुहोस्, हामी पनि प्रतिस्पर्धा गर्छौं र हामीले समान अवसर प्रतिस्पर्धाको समान अवसर सुनिश्चित हुने गरेर हामी चाहिँ त्यो प्रतिस्पर्धामा जान्छौं। त्यहाँ चाहिँ गगनजी चाहिँ
0: होइन,
1: गगनजी त छानबिन समितिको महामन्त्रीको हैसियतले, तत्कालीन महामन्त्रीको हैसियतले छानबिन समितिको उहाँ संयोजकै हुनुहुन्छ। महेन्द्रजीको अध्यक्षतामा छानबिन समिति बनाएको छ। हाम्रो चाहिँ भीष्मजीदेखि लिएर चाहिँ थुप्रै साथीहरू अनुशासन समितिमा हुनुहुन्छ, त्यो केन्द्रीय समितिमा त उहाँहरू चाहिँ राम्रै जिम्मेवारीमा हुनुहुन्छ, उहाँहरूले महाधिवेशन सुनिश्चित हुने गरेर यदि डेढ महिनाभित्र नेतृत्वमा त त्यसपछि नियमित महाधिवेशनबाट प्रतिस्पर्धा गरेर आए भइहाल्यो नि, त्यहाँ त फुच्च प्रतिस्पर्धा गरौँ, खुला प्रतिस्पर्धा गरौँ, पार्टीलाई डिभिजनमा नलैजाउँ, पार्टीलाई एकजुट राखेर जाउँ भन्दाखेरि मलाई लाग्छ कि हामीले कसैलाई गाली पनि गरेको होइन, कसैको निरादर गरेको पनि होइन, हामी विनम्रतापूर्वक आग्रह गर्न चाहन्छौँ देशभरिका नेपाली कंग्रेसका साथीहरूलाई, प्रजातन्त्रवादी साथीहरूलाई, पार्टीलाई एकजुट राख्नका लागि हामीले गरिराखेको प्रयत्नलाई अन्यथा नलिएर यसमा चाहिँ चार तारे झण्डाको र रूप चुनाव चिन्ह जुन हाम्रो पार्टीको छ त्यसलाई एकै ठाउँमा रहने गरेर चाहिँ हामी गोलबन्द भएर हामी एकताका आधारमा र प्रभावकारिता अभिवृद्धि हुने किसिमले हामीले चाहिँ नयाँ कार्यदिशा लिएर
0: एनपी साहुजी तपाईँहरूले त कारवाही गर्नु भएको छ नि त गगनजी र विश्वजीलाई, कारवाही सिधै कारवाही गरेको प्रक्रिया त अगाडि बढ्छ होइन, आधिकारिकता पाउन साथ त उहाँहरूमा रहने
1: अदालतले 14 यो पुनरावलोकनबाट 14 महाधिवेशनलाई पुनस्थापित गर्ने हो भने अब हामीले चाहिँ एकताको बाटोमा गएपछि त पुराना कुरा बिर्सिनु पर्यो नि, उहाँहरूले हामीलाई बाहिर राखेको 10 महिनासम्म चाहिँ हामी वास्तवमा कंग्रेसको सदस्यता लिइसकेको मान्छे पुष महिनामा नै नवीकरण गरिसकेका मान्छेलाई अध्यावधिकको नाउँमा हामी व्यक्तिगत रूपमा चिन्छौँ, पार्टीले चिन्दैन भन्ने जस्ता कुराहरू उहाँहरूले गर्नुभएको छ नि त, हामी एकताकै पक्षमा छौँ
0: भने कारवाही हुँदैन, उहाँहरूको कारवाही के हुन्छ त्यसो भए?
1: होइन अब त्यो अदालतले एक अदालतले फैसलालाई उल्ट्यायो भने फेरि हामी एक हुन्छौँ।
0: यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद एनपी साहुजी, नमस्कार।
1: हस् धन्यवाद
0: सर। उहाँ हुनुहुन्छ नेपाली कंग्रेसका नेता एनपी साउदा, श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः
2: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
3: ल ल आमा, म तु गए तु आए,
2: होइन आजै आइपुग्छस् र?
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ, साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर 6 सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9852045741।

0: नमस्कार, म गायक अशोक मुखारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको थुम रेडियो अरुण।
1: यतिखेर हाम्रो बेसमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ। पूर्व प्रधानमन्त्रीज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, धन्यवाद।
1: भर्खरका इनर्जेटिक प्रधानमन्त्री, जनताले दुईटै नजिकको बहुमत दिएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनजीको चार महिने कार्यकाल पुगिसकेका छ। हिजोको आफ्नो काम कारवाही, तत्कालीन अवस्थाको व्यवस्था र अहिलेका प्रधानमन्त्रीले चालेका कदमहरूलाई यसो हेर्दाखेरि, कम्पेयर गर्दाखेरि कतातर्फ गइरहेको छ देश? कति नम्बर दिनुहुन्छ अहिलेको प्रधानमन्त्रीज्यूलाई?
2: अहिले त यो सरकारको परीक्षा नै टुङ्गिसकेको छैन।
1: त्रैमासिक परीक्षा त भयो नि त पूर्व प्रधानमन्त्रीज्यू, त्रैमासिक सकियो नि त पहिलो सेसन, होइन?
2: अब त्रैमासिककै कुराहरू गर्ने हो भने अहिलेसम्म यो सरकारले जुन नीति र कार्यक्रम ल्यायो त्यो नेपाली जनताको हितमा छैन। आम श्रमिक जनताहरू, किसान जनताहरू, निम्न वर्गीय र निम्न माध्यम वर्गीय जनताको हितमा छैन। माथिल्ला एउटा शोषण दमन उत्पीडन गरिरहेका दलाल पुँजीवादी वर्गहरूको हितमा मात्रै उहाँहरूका नीति कार्यक्रमहरू आए। बजेट त्यस्तै छ, बजेटमा पनि आम जनताको हितका कुनै पनि कुराहरू छन् छैनन्। बरु एक पछि अर्का अर्का भारीहरू जनतामाथि चाहिँ थोपरिएको अवस्था छ, त्यसले गर्दा जनता रुष्ट छन्। यो छोटो अवधिमा उहाँहरूले सुकुम्बासी समस्या समाधान गर्ने भनेर जुन डोजर आतंक सृजना गर्नुभयो, त्यो डोजर आतंकले कतिपय मान्छेहरू खोलामा हाम फालेर मृत्युवरण गर्न बाध्य भए, अरू कतिपय मान्छेहरूले तथाकथित होल्डिङ सेन्टरमा नै आफ्नो ज्यानहरू गुमाउनु पर्ने स्थिति बन्यो। आखिरमा असफल भएर त्यो प्रक्रियालाई नै अहिले चाहिँ स्थगित गर्न बाध्य भएको छ सरकार। यो देशका श्रमिकहरूले लामो संघर्ष गरेर प्राप्त गरेको अत्यन्त महत्वपूर्ण अधिकार, ट्रेड युनियनको अधिकारलाई यो सरकारले ध्वस्त पारेको छ। त्यसले गर्दाखेरि श्रमिकहरू यो सरकारप्रति रुष्ट बन्न पुगेका छन्। युवा विद्यार्थीहरू जसले लामो संघर्ष गरेर स्वतन्त्र विद्यार्थी युनियनको हक प्राप्त गरेका थिए, त्यो हकलाई समेत यो सरकारले प्रतिबन्धित गर्न पुगेको छ। अब त्यसरी नै यो देशका पत्रकारहरू, जसलाई चाहिँ यो निजी क्षेत्रका पत्रकारहरूलाई सरकारले विज्ञापनसम्म मात्र पनि नदिने खालका नीतिहरू अप्नाउन पुग्यो। त्यसले गर्दा पत्रकार, खास गरिकन श्रमजीवी पत्रकारहरू जो लाखौंको संख्यामा रहेका छन्, उनीहरूको जीवन सबै लथा लिङ्ग पार्ने खालको नीति यो सरकारले लिएर आयो। अब राष्ट्रियताको कुराहरू गर्नु हो भने अब देशलाई कहिले बफर स्टेट भन्छ यो सरकार, कहिले कहिले अब होइन नेपालले पो भारतसँग भूमिहरू चाहिँ मिचेको छ भनेर औपचारिक रूपले संसदमा गएर अत्यन्त अशोभनीय कुराहरू गर्छ, जो राष्ट्रघाती कुराहरू हुन्, राष्ट्र हितका यी कुराहरू छैनन्। हामी अब संसदमा गएर बोल्न मात्र पनि यो देशको प्रधानमन्त्री सक्दैनन्, चाहँदैनन्। संसदको एउटा मान मर्यादालाई समेत कुन्चने खालका कामहरू गर्छन्। अब राष्ट्रपति संस्थालाई पनि मान मर्यादा गरेको देख्दैन। कुनै प्रधानमन्त्रीले हप्तामा दुईचोटि राष्ट्रपतिसँग पुगेर देशको परिस्थितिको बारेमा, घटनाक्रमहरूको बारेमा, अग्रगति, प्रगति, अवगति आदिको बारेमा सूचना दिनुपर्ने, विचार विमर्श गर्नुपर्ने यो प्रक्रिया पनि ध्वस्त प्राय देखिएको छ। अब देशको कार्यपालिकासँग त्यस्तो सम्बन्ध छ भने न्यायपालिकासँगको सम्बन्ध पनि अब यो सरकारले चाहिँ एउटा अस्त व्यस्त बनाउन खोजेको अवस्था देखिन्छ। यो त्रैमासिक जुन मूल्याङ्कन हो, यो मूल्याङ्कनमा मैले त यो सरकारलाई पाठ छान्दिनँ, यो सरकार फेल भइसक्यो।
1: ए, भनेपछि अहिले त सरकारले के दावा गर्दैछ भने हामी सुशासनतर्फ हिजोका 30-35 वर्षदेखि जेलिएका जति पनि यी जङ्गारहरू छन् यिनीहरूलाई चाहिँ किनारा लाउने तर्फ, यिनीहरूलाई चाहिँ सफा गर्नेतर्फ चाहिँ अगाडि बढ़ाएको छौं भन्दै गर्दा गृहमन्त्रीले त यो के अरे दरबार हत्याकाण्डकै छानबिनको घोषणा गरिदिनु भएको छ, होइन? प्रहरीले गर्ने कि अब यो समिति बनाउने भन्नेमा अन्यलता छ। यो दरबार हत्याकाण्डको छानबिनका निम्ति गृहमन्त्रीले साँच्चै सबूत, तथ्य, प्रमाण तत्कालीन बेलाका के कस्ता छन्, वा चाहिँ यो खालि स्टन्ट मात्रै हो, कसरी?
2: यो सत्तामा पुगेर विभिन्न कारणले कुर्सीमा पुगेर स्टन्ट हान्दैमा यो देशमा केही हुनेवाला छैन. यो देशमा धेरै प्रकारका हत्याकाण्डहरू भएका छन्, दरबार हत्याकाण्ड भएको छ, कमेड मदन भण्डारी कमेड जीवराज आश्रितको हत्या भएको छ, पञ्चायत कालमा देशैभरि ठुल्ठुल हत्याकाण्डहरू भएका छन्, सुखानी हत्याकाण्ड, त्यसै गरी अरू थुप्रै थुप्रै छिटाङ हत्याकाण्ड, यस्ता थुप्रो हत्याकाण्डहरू देशमा यस प्रकारका बोली वचनहरू गरेर यो देशको न राष्ट्रियता सुदृढ हुन सक्छ, न जनता बीचको सद्भाव कायम गर्न सकिन्छ, एकता कायम गर्न सकिन्छ, न देशलाई सामाजिक आर्थिक रूपान्तरणको दिशातर्फ लान सकिन्छ, न राष्ट्रिय संस्कृति. अब अहिले व्यापक रूपले एउटा वैदेशिक सांस्कृतिक अतिक्रमणहरू देश व्यापी रूपमा भइरहेको छ, त्यसबाट जोगाउने कुराहरू पनि छैन, अनि अनेक प्रकारका उत्पत्यायन कुराहरू गरेर देश कसरी अगाडि बढ्न सक्छ र
1: तर यो हत्याकाण्ड छानबिन गर्ने कुरा दरबारको विषयमा चाहिँ तथ्य प्रमाण र दोषीका आधारमा अलिकति कन्फ्युजन जस्तै छ भन्न खोज्नु भएको प्रभुरामज्यू, समस्या छ
2: होइन? ती तथ्याङ्क उहिले नै कति ध्वस्त बनाइसकेका छन्, अनि अब ती बाँकी रहेका कुराहरूलाई पनि त्यो स्टन्टको आधारमा गर्न सकिन्न. खै त खै आयो त्यसको जाँच समिति खै बनेको छ,
1: टुङ्गोमा पुग्न सकेन सरकार गृह मन्त्रालय के गर्ने
2: हो. त्यस कारणले यो सबै स्टन्टबाजी मात्रै हो, यस्ता कुराहरूले के पनि हुँदैन. यो सरकारले आफ्नो विश्वसनीयता आफै गुमाउन थालिसक्यो. जुन जनताले अब हिजोका पार्टीहरूले गर्न सकेनन्, नेतृत्वले गर्न सकेन भनेर यो राष्ट्रपाललाई जुन भोट दिएका थिए, ती भोट दिने जनताहरू देशव्यापी रूपमा अहिले निराश भइरहेका छन्, निधारमा थाप्लो थाप्लो मान्छेले हात राखेर चाहिँ सोच्न बाध्य भइरहेका छन्. खास गरी ती भूमिहीन किसानहरू, गरिब किसानहरू हेर्न, जसले घन्टीमा भोट हाले, हिजोका पार्टीहरूले उनीहरूको पनि समस्या समाधान नगरेकै हो. हिजोका पार्टीले ठुल्ठुला कामहरू गरे,
1: 35 वर्षसम्म त केही पनि भएन नि भन्ने छ नि त होइन?
2: 35 वर्षको मात्रै होइन, यहाँ त 100 वर्षको इतिहासको कुरा छ. के पो 35 वर्ष, त्यो पहिला कुरा हो, त्यो 35-37 आदि इत्यादि भन्ने, त्यो 30 वर्षको पञ्चायत काल खोइ, अनि त्योभन्दा अगाडिको राणाकाल खोइ, ती सारा कालहरूमा नेपालमा के विकास भएको थियो त? त्यस कारण त्यो 35 वर्षमा बरू नेपालका नेपालमा जनताले हक अधिकार प्राप्त गर्न सके, पञ्चायती व्यवस्था जस्तो एउटा निरङ्कुश व्यवस्थालाई समाप्त गरियो, वैशाली त्रिसठीको अर्को जनक्रान्ति भयो, संविधान सभाबाट संविधान बनेको छ, जनताका हक अधिकारहरू स्थापित भएका छन्, त्यसलाई खोज्दै थियो सरकारले. त्यस कारणले 35 वर्षभन्दा धेरै राम्रा कुराहरू चाहिँ कैयौं विकासका कुराहरू भएका थिए.
1: 35 वर्षमा भ्रष्टाचार मौलायो, कुशासन भयो, धेरै अस्थिरता भयो, देशले विकासको त्यति राम्रो गति लिन सकेन भन्ने आरोपहरू छन् नि त होइन?
2: अब यस्तो कुरा हो, त्यसमा चाहिँ नि कतिपय कुराहरूमा जस्तो हिजोका पार्टीहरूले खास गरिकन वामपन्थी शक्तिहरूले यो देशमा 2/3 बहुमतसम्मको स्थिति प्राप्त गरिसकेपछि भूमि सुधार गर्न सक्नु पर्थ्यो, कृषि क्रान्ति गर्न सक्नु पर्थ्यो, र कृषिलाई आधुनिकीकरण यान्त्रिकीकरण गर्न सक्नु पर्थ्यो, देशव्यापी रूपमा चाहिँ औद्योगिकरणको एउटा लहर सिद्धाइ गर्न सक्नु पर्थ्यो. हिजो राजा महाराजाले त कतिपय उद्योग धन्दा बनाउन सक्थ्यो भने 2/3 बहुमत भएको वामप्रति सरकारले बनाउन सक्दैन थियो, तर त्यो सरकार पनि असफल भएकै हो. उसले चाहिँ कमसेकम एउटा शिक्षा स्वास्थ्यमा मात्रै पनि सुधार गर्न सकेन, तर ती सबै कुराहरूका बावजुद त्यति बेला अरू केही पनि भएका होइनन्, कुनै विकास हुँदै भएन भन्ने होइन. जुन बाटोमा हिँडेर आजका यी मन्त्रीहरू हिँडिरहेका छन् त्यो बाटो कसले बनायो? उनीहरूले बनाएको हो थोरै. अनि आज जुन प्रकारको सूचना संयन्त्रहरूको निर्माण भएको छ त्यो कसले बनाएको हो? उनीहरूले बनाएको हो. अहिले डिजिटलाइजेसनका गफहरू गरिरहेका छन्, त्यसको सुरुवात त धेरै अगाडिबाट भएको छ नि त. त्यस कारणले हिजो केही पनि भएन भनेर जनतालाई जुन ढङ्गको जुन झुट कुराहरू गर्न, जुन भाष्य खडा गर्न कोसिस गरिरहेछ, त्यो सर्वथा गलत कुरा हो. अब हिजोका पार्टीहरूले गर्नै पर्ने गाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगारी सुरक्षा जस्ता समस्याहरूलाई समाधान गर्न उनीहरूले नसकेकै हो. वर्गीय दृष्टिकोणले हेर्न सकेनन् समाजलाई, देशका वर्गीय समस्याहरू राष्ट्रिय समस्याहरूलाई समाधान गर्न सकेनन्. तथापि मात्रात्मक रूपले केही कुराहरू उनीहरूको कार्यकालमा नै भएकै हुन्, यातायातको क्षेत्रमा, संचारको क्षेत्रमा, होइन अबी अनि कुन प्रकारका यी निजी कम्पनीहरू इत्यादिहरू पनि समान शिक्षा स्वास्थ्यमा पनि केही प्रसार त भयो तर सबै निजीकरण मात्रै भयो त्यसलाई चाहिँ सार्वजनिक ढङ्गले जनताको हितमा चाहिँ बनाउन सक्नु पर्थ्यो के यो सरकारले सक्छ एउटा भूमिहीन गरिब किसानको हित गर्न सक्छ यो सरकारले आजसम्म एउटा रोजगारी सृजना गरिसकेको छ आज यो देशका सारा युवाहरू चाहिँ बाहिर गइरहेका छन् एकजनालाई रोक्न सकेको छ व्रत फुटानी गरेर हुँदैन देशका जनता
1: के गर्ने 30 वर्षदेखि अल्झिएको जालोलाई तोड्न त जादुको छडी त चल्दैन नि त रातारात भन्छ क्या रासोपाले
2: कति वर्ष लाग्छ त्यो जालो तोड्ने
1: त्यो कम्तीमा पनि 5 वर्ष दिनुहोस् भन्ने छ उहाँहरूको
2: 5 वर्ष त जनताले दिइसकेको छ त यो 5 महिनामै बेचिसक्यो त उनीहरूको चाहिँ गतिमती
1: 5 महिनामा
2: मर्निङ सोज द डे भन्ने कुरा हुँदैन पहिलो दिनदेखि गर्ने ज्वानले पहिलो दिन गर्छ जस्तो म प्रधानमन्त्री हुँदा पहिलो मेरो मैले फाइल सही गरेकै त्यो सुरुङ मार्गको यत्रो समय लाग्यो त्यो
1: के गर्ने पूर्व प्रधानमन्त्रीज्यू तपाईँले चाहिँ नागडुङ्गा सिस्नेरी सुरुङ मार्गको फाइलमा हस्ताक्षर गर्नुभयो अहिलेका पूर्वाधार मन्त्री सुनिल लम्साल गरेर रिबन काट्नुभयो होइन भनेपछि त्यतिखेरमै त्यो कन्सेप्ट सुरु भइसकेको थियो होइन गर्ने भनेर सुरुङ मार्ग निर्माण गर्ने
2: मैले सुरुवात नगरेको भए यो सरकारले के को रिबन काट्थ्यो अहिले त्यस कारण 35 वर्ष केही भएन भन्न लाज लाग्दैन
1: देशमा सुशासन ल्याउने कुरामा सरकार अलिकति एग्रेसिभली लागेको
2: हो मैले त सुशासन होइन कुशासन देखिरहेको छु
1: कसरी
2: केमा केमा कुशासन के अरे सुशासन सुरुवात भयो भन्नुहोस् त
1: अहिले त अब राजधानी घर घरमा जाने कुरा छ ग्यासहरू अनलाइनमै बिस्तारै ल्याउने कुरा छ होइन अब रोजगारी यो देशमै दिने कुरा छ यी कल कारखाना पुराना बन्द भएकाहरू सबै सञ्चालन भइसक्यो
2: पत्रकार हो तपाईँले सुन्नु नै भएको होला संसदमा उठिरहेको छ सारा चाहिँ ग्यासका लाइन छन् कहीँ कहीँ पनि हुन सकिरहेको छैन यो देशका प्रधानमन्त्री र मन्त्रीहरूको घरमा चाहिँ ग्यास कसरी आउँछ भनेर राजसभाकै सांसदहरूले संसद फर्काइरहेको अवस्था तपाईँले सुन्नु भएको छैन अनि झुटको या गरेर हुन्छ पत्रकारले त साँचो कुरा पो गर्नुपर्छ
1: होइन लाइन त लागेको छ कि अब बिस्तारै यसलाई चाहिँ अनलाइन बनाउने भन्नुभएको छ क्या उहाँहरूले अहिले त लाइन छ होइन
2: यो हास्यास्पद कुराहरू गरेर केही पनि हुनेवाला छैन पहिला गरेर देखाऊ गर्ने मात्र भनेर हुँदैन
1: भौतिक पूर्वाधार मन्त्रीको
2: देखाउने र अनि हामीले यो गर्यौँ भन्यो हो भने यसको एउटा अर्थ हुन्छ तर 35 वर्षको शासनलाई धिक्कार गर्ने त्यसलाई चाहिँ भत्सर्ना गर्ने अनि के कुन नगर्ने यता गफ गर्ने म यसो गर्छु उसो गर्छु भनेर गफ गर्ने त्यसरी देश बन्दैन त्यसरी समाजलाई रूपान्तरण गर्न पनि सकिन्न र होसियारीपूर्वक अगाडि बढ्नु र खास गरी यो देशको राष्ट्रियतालाई जोगाउने कुराहरूमा लाग्नु पर्यो म बालेन प्रधानमन्त्री बालेनलाई के भन्न चाहन्छु भने उहाँले काठमाडौँको प्रमुख हुँदाखेरि जुन ढङ्गले त्यो ग्रेटर नेपालको नक्सा राखेर बस्नु भएको थियो वास्तविक नेपाल त्यही हो हामी त के अरे पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म पुगेकै हो त्यो चाहिँ एकीकृत नेपाल हो के बालेनसँग त्यो उति छ त्यो एकीकृत नेपाललाई जोगाउन सक्ने त्यति मात्र होइन
1: उहाँले त होइन नि महानगरमा हुँदाखेरि त ग्रेटर नेपालको नक्सा थाच्नु भएको थियो नि ग्रेटर नेपाल देख्नु भएको थियो नि होइन तपाईँले पनि आफ्नो कार्यकालमा ग्रेटर नेपालको नक्सा
2: म भनिरहेको छु सुन्नुहोस् न अनि नेपालको नक्सा त्यहाँ राखेर मात्रै भएन नि त्यति बेलाको नेपालको नक्सा जोगाउन सक्ने उति छ कि छैन भनेर मैले सोधेको अनि अङ्ग्रेजहरूले 1/3 भूमि हाम्रो चाहिँ कब्जा गरेका थिए सारा दक्षिण एसिया छोडेर गयो अङ्ग्रेज तर त्यो 1/3 भूमि अहिले भारतमा परेको छ के कारणले के अधिकार हो भारत तर त्यो भूमि नेपालको हो भनेर भन्न सक्ने कुनै मान्छे छ त अहिले नेपालमा यो राष्ट्रपालित गर्न सक्छ त्यो नक्सा झुन्डाएर मात्र त भएन नि त
1: अहिले भारतले चाहिँ प्रधानमन्त्रीलाई किन निमन्त्रणा दिन खोजेको छैन वा किन चाहिँ यो दुई देश बीचको सम्बन्धको विषयमा हुन त हिजो उहाँले राजदूतसँग एक्लै एक्लै भेट्नुभयो पहिला चाहिँ प्रोटोकल भनेर सबैलाई संयुक्त भेट्नु भएको थियो उहाँहरूलाई भेटै दिनु भएन विदेश मन्त्री आउने कुरा थियो तर आजको दिनमा भारतले यो सरकारलाई हेर्ने नजरिया कस्तो छ
2: यो सरकारले जे सुरुमा गर्न खोज्यो ती सबै फेल भए र राजदूतसँग चाहिँ म भेट्दिनँ आदि गर्दिनँ सामूहिक रूपले मात्रै भेट्छु भन्ने फुर्तीफार्ती यो सरकारले गरेको थियो नि त्यो फुर्तीफार्तीका प्वाख अस्ति झरे र हिजो बाटो चाहिँ नि अब के अरे चिनिया राजदूत इन्डियन राजदूतलाई प्रधानमन्त्रीले भेटे, अब आज अमेरिकनलाई भेट्दैछन्, सायद अब अरू पनि राजदूतलाई भेट्दै जाने होला। हिजो गरेको कमिटमेन्ट त तेल खायो नि त। वास्तवमा नेपालले नेपालको कुटनीति भनेको त्यसरी सामूहिक रूपले मात्रै होइन, कुनै कुनै समारोह कुनै एउटा सेरेमनी भएको बेलामा त्यसो गर्ने कुरा बेग्लै कुरा हो, र प्रत्येक देशका राजदूतसँग अलग्गै नै भेट्नुपर्छ भेट्ने हो भने। त्यस कारण अलग भेट्ने उनीहरूका आफ्ना अलग कुराहरू हुन्छन्, अलग के अरे सम्भावनाहरू हुन्छन्, अलग इन्ट्रेस्टको कुराहरू पनि हुन्छन्। ती कुराहरूमा चाहिँ कूटनीतिक ढङ्गले एउटा मर्यादापूर्वक गर्नुपर्ने हुन्छ र राष्ट्रिय सम्मानलाई उच्च बिन्दुमा राखेर कूटनीतिक अभ्यासहरू गर्नुपर्ने आवश्यकता हुन्छ। अब यो सरकार त भर्खर भर्खर पखरा पढ्दै गरेको सिक्दै गरेको देखिन्छ।
1: अब अहिले सरकारप्रति प्रतिपक्षीहरूको विपक्षीहरूको निकै ठूलो आक्रोश छ, होइन? उहाँहरूले त अब देश फेसबुकको भ्युजले चल्दैन, सीमा र भूगोल मजाकको विषय होइन, सरकारप्रति सत्तारूढ सांसदकै पनि आक्रोश देखिएको छ। संसदमा टी शर्ट निषेध गरियो, त्यो चस्मा लगाउन कालो चस्मा लाएर टक्क चमेलीको तेल हालेर जाने सांसदहरूलाई गाह्रो भयो, होइन? धार्मिक संस्थाहरूलाई पनि कानूनी दायरामा ल्याउन राप्रपाले माग गरेको छ। अब ढल्केवर ट्रमा सेन्टर निर्माणका कुराहरूदेखि लिएर हरेक कुरामा चाहिँ जति पनि सरकारमाथि आक्षेपहरू र आरोपहरू लागिरहेका छन्, यो ढङ्ग नपुग्या भन्नेकै विपक्षीहरूको खालि आरोप मात्रै हो। प्रो प्रधानमन्त्रीज्यू,
2: यो अहिलेको सरकारको बिल्कुलै ढङ्ग नपुगेको, भिजन नभएको अनि आफूले गर्नुपर्ने कामहरूको प्राथमिकता छान्न नसकेको अनि अब अरू पोलिटिकल पार्टीहरू प्रतिपक्ष आदिसँगको सम्बन्धलाई निर्वाह गर्न नसकेको, कूटनैतिक मर्यादालाई पालन गर्न नसकेको अनि देशमा के आवश्यक छ आज आम जनताको आवश्यकतालाई आकांक्षालाई बुझेर त्यस प्रकारका नीति र कार्यक्रम ल्याउन नसकेको, केही कुरा अगाडि सारे पनि त्यसलाई कार्यान्वयन गर्न नसकेको, कहाँ एकपछि अर्का विभिन्न खालका चाहिँ त्यो अन्तर्विरोधी धारणाहरू चाहिँ राखेको, त्यो कारणले गर्दाखेरि यी सब समस्याहरू आइरहेका छन्। अब संसदभित्र पनि धेरै कुराहरू सुधार गर्नुपर्ने आवश्यकता छन्। त्यसमध्ये कुनै पनि देशको प्रधानमन्त्री भनेको आम जनतालाई यो देशका नीतिको बारेमा, कार्यक्रमको बारेमा, त्यसका सम्बन्धहरूको बारेमा जे जे भइरहेको छ त्यो कुराको बारेमा आम जनतालाई भन्ने, सुनाउने, व्याख्या गर्ने, विश्लेषण गर्ने, कन्भिन्स गर्ने मुख हो त्यो प्रधानमन्त्री भनेको। तर बोल्दै बोल्दै नबोल्ने प्रधानमन्त्रीले पनि देश हाँक्न सकिन्छ। त्यसै कारणले मेरो चाहिँ प्रधानमन्त्री बालिनलाई ठिक छ, उहाँ यङ पनि हुनुहुन्छ, जवान पनि हुनुहुन्छ, उहाँसँग स्पिरिट पनि छ, अध्ययन गर्न सक्ने क्षमता पनि होला, उहाँ स्ट्रक्चरल इन्जिनियर हो। तर स्ट्रक्चरल इन्जिनियरले मात्र देश बन्दैन, राजनीतिक इन्जिनियर चाहिन्छ। राजनीतिक इन्जिनियरिङ चाहिँ पढेर सिकेर उहाँले यो आफ्नो कार्यकालमा चाहिँ देश निर्माण गर्ने, खास गरिकन राष्ट्रियतालाई बलियो बनाउनुहोस्, जनजीविकाका समस्याहरू हल गर्नुहोस्, देशको चाहिँ सामाजिक आर्थिक रूपान्तरण गर्ने काममा लाग्नुहोस्, भूमि सुधार, कृषि क्रान्ति, औद्योगिकरण जस्ता कामहरू गर्नुहोस्, देशमा नयाँ नयाँ उद्योग धन्दाहरू स्थापना गर्नु पर्यो, पुरानो यो गर्नै पर्ने जस्तो हेटौँडा कपडा कारखाना पुनस्थापन गर्न सकिन्छ भने एकदम राम्रो कुरा हो, गर्नुहोस्। कागज कारखाना पुनस्थापित गर्नुहोस्, जुत्ता कारखाना पुनस्थापित गर्नुहोस्, गोरखाली उद्योग पुनस्थापना गर्नुहोस्। ती नेपालका राष्ट्रिय उद्योगहरू हुन्, जसले बनाए पनि ती राष्ट्रिय उद्योगहरू हुन्। त्यस कारण त्यस्ता उद्योग धन्दाहरू पुनस्थापना गर्ने अरू पनि थुप्रै आवश्यकताका उद्योगहरू छन्, ती उद्योगहरू बनाउने कुराहरूमा लाग्ने हो, देशमा रोजगारी सिर्जना गर्ने हो भने त्यो राम्रो काम हो। तर खै त अहिलेसम्म त एउटा रोजगारी कहीँ सिर्जना भएको छ त?
1: अब अहिलेको अवस्थामा फेरि उतापट्टि सँगै स्वर्ग सँगै नर्क जाने कसम शुरू भइसकेछ, तपाईँ कतै छुट्नु भएको हो यतिखेर?
2: होइन, त्यो अब नेताहरूका अनेक खालका कसरत चलिरहन्छन्, त्यस्ता कसरत छ, मेरो त्यस्तो धेरै सरोकार केही पनि छैन, मसँग केही सरसल्लाह कसैले गरेको पनि छैन, को स्वर्गतिर लाग्दैछ को नर्कतिर लाग्दैछ, देशलाई चाहिँ नर्क सरह बनाइएको छ अहिले, त्यसलाई यो यसलाई सुधार गरेर जाने सरकार आउला भन्ने जनताको अपेक्षा पनि अब धमिलो भइसक्यो, त्यसले गर्दाखेरि देशमा नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता छ, नवयुवाहरू अगाडि बढ्नुपर्छ, नयाँ भिजनका साथ अगाडि बढ्नुपर्छ, यो देशको वास्तविकताको आधारमा जानुपर्छ, यो सबै विदेशीहरूको नक्कल गर्ने ढङ्गले होइन, हाम्रो आफ्नै देशको एउटा परम्पराको आधारमा पनि हामीले अगाडि बढ्ने कामहरू गर्यौँ भने मात्रै देशलाई पनि ठिक दिशामा अगाडि बढाएर लान सकिन्छ। लोकतन्त्र पनि हाम्रो देशको आधारमा, हाम्रो देशकै परम्परा अनुरूपको लोकतन्त्र हुनुपर्छ, समाजवाद पनि हाम्रै देशको चाहिँ एउटा चाहिँ परम्परामाथि आधारित हुनुपर्दछ, राज्य व्यवस्था पनि हाम्रै देशको परम्परामाथि आधारित भएको हुनुपर्दछ। त्यस्तो ढङ्गले अगाडि बढ्यो भने मात्रै देशलाई चाहिँ समृद्धि
1: होइन स्वर्गतर्कको यात्रामा तपाईँ सहभागी हुनुहुन्न पूर्व प्रधानमन्त्रीज्यू?
2: म त्यो अरूका यी गफहरूमा म सहभागी छैन। अब स्वर्ग भन्ने कुरा त खोइ कहाँ छ मलाई थाहा छैन, आजसम्मको मेरो अध्ययनले स्वर्ग भनेको त्यो गरुड पुराणमा पाइँदो रहेछ स्वर्ग भन्ने, अनि त्यो स्वर्गको सबै मैले अध्ययन गर्ने, अध्ययन गर्दा यो भ्याली जत्रो पनि रहेको छ त्यो स्वर्ग,
1: त्यसो भए त
2: भ्याली जत्रो पनि छैन। अब त्यसलाई त्यसैलाई स्वर्ग भनेर युवकले चाहिँ सारा चाहिने मान्छेहरूलाई दिग्भ्रमित बनाउने काम गरेको छ गरुड पुराणले, पुराणले त्यो पक्षमा छैन।
1: स्वर्ग र नर्क राम्रो काम गर्यो भने भलो गर्यो भने यही देखिन्छ होइन, सबै कुराहरू पृथ्वीमै छ होइन,
2: नेपालमै हो। स्वर्ग भनेको यो देश हो र यसमा व्यापक रूपले प्राकृतिक साधन स्रोत, मानवीय साधन स्रोत, सांस्कृतिक साधन स्रोतले भरिपूर्ण देश हो यो, यो आफैमा स्वर्ग हो। यसलाई साँच्चै नै एउटा विकसित र समृद्ध बनाउने नेतृत्वको अभाव हो अहिले।
1: यो स्वर्गतर्कको यात्रा तय भइसकेपछि कतिलाई चाहिँ पानी छम्किनु पर्ने, कति बेहोसै हुने, हस्पिटलै भर्ना गराउनु पर्ने स्थिति सिर्जना गरिसकियो रे भनेर आइरहेको छ समाचारमा होइन, यो फेरि लुछाचोली त शुरू भयो नि त यो यात्राले।
2: अब यो त बहुदलीय व्यवस्था हो, बहुदलीय व्यवस्थामा बहुदलीय प्रतिस्पर्धा अनिवार्य हुन्छ, अनि यो सरकार अहिले बहुमत ल्याएपछि त्यसैको एकाधिकार सदा सर्वदा चक्रवर्ती हुन्छु भन्ने सोचिया छ भने त्यसको भार विचारले केही पनि हुनेवाला छैन, कम्पिटिसन गर्न तयार हुनुपर्छ। त्यो त पार्टीहरू मरेका छैन, उनीहरूले खालि पराजित गरे मात्रै हो, त्यहाँ उनीहरू मरिसके अब हाम्रो मात्रै एक छत्र राज हुन्छ भनेर अहिलेको सरकारले सोचेको छ भने त्यो वृत्तान्त गलत कुरा हो, त्यो अर्को तानाशाही दुष्चक्रको कुरा मात्रै हो। त्यस कारण कम्पिटिसन गर्न तयार हुनुपर्छ, कम्पिटिसन भनेको देश जनता र राष्ट्रको सेवामा कम्पिटिसन, तर खालि सत्तामा पुग्ने कुर्सी ओगट्ने अनि त्यसलाई तानाशाही कुचक्रहरू चलाउने कुराको कम्पिटिसनले केही पनि काम गर्दैन, त्यो त केही महिना मात्रै हो, त्यसपछि टिक्दैन।
1: हस्, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो अपूर्व प्रधानमन्त्री धनुनाथ खनाल। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: आज बिहानैदेखि पेटदेखि हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
1: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
0: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
1: ए लु, जचाउन जानुपर्छ काका।
0: जान त जानु, तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
2: ल छ नि काका, 0 पोइन्ट छेउ 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
3: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्ष, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाघुवनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
4: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
3: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
4: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
2: प्रवास मेडिकल हल, चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029-570-292, फोन नम्बर 98-43-45-19।
5: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
6: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
5: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
6: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
5: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
6: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
5: अस्ति भन्नुपर्छ नि, होइन मनोकामना सुनसादी पसल हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
7: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz
0: हरपल
1: हर तपाईं सँगै।
2: रेडियो अरुण टाइम चेक
3: इट्स 9 AM
4: अहिले बिहानको 9 बज्यो।
5: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्युतीय गाड़ीको पाठ पूर्जामा सहुलियत दिन व्यवसायको माग। 1 रूपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव। म्याग्दीको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरोले क्षति। तुरिएका कामदार बरूवालको खोजी चल्दै आज र भोलि हल्कादेखि मध्यमसम्म पानी पर्ने सम्भावना। माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ़्यो। अझै पनि लागत अनुसारको भाव पाउन नसकेको किसानको गुनासो। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 132 जना पुग्यो। आपतकालीन अवस्था घोषणा। र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त। नेपाल खबरमा अब पूरा खबर। देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले विद्युतीय गाड़ीको पाठ पूर्जामा भन्सार छूट दिन र वातावरण मैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्री समक्ष माग गरेका छन्। महासंघका अध्यक्ष सरोज सिटौला नेतृत्वको टोलीले अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानको लागि 11 बुँदे माग पत्र बुझाएका हुन्। महासंघको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेको 13 खर्ब बराबरको लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरेको हो। महासंघले पूर्व सचिव दीपक सुवेदीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मोटर बीमा दर निर्देशिका 2073 समय सापेक्ष परिमार्जन गर्न र बीमा प्राधिकरणलाई आवश्यक निर्देशन दिन आग्रह गरेको छ। यस्तै इन्धन अर्थात डिजेल पेट्रोलमा प्रति लिटर 1 रूपियाँ र विद्युतीय गाड़ीमा प्रति युनिट 1 रूपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव गरेको छ। बीमा प्रिमियमको 1% र सरकारको तर्फबाट पनि रकम छुट्याई कोष सुदृढ़ गर्न माग गरेको हो। महासंघले गाड़ी आयातमा कड़ाई, भारतीय मालवाहक तथा यात्रुवाहकलाई दिँदै आएको 72 घण्टे सुविधा खारेज, कम्पनी ऐन संशोधन, समान कर प्रणाली लागू गर्न जोड़ दिएको छ। यसै गरी प्रविधि मैत्री यातायातका लागि अनुदानको व्यवस्था, यातायात क्षेत्रको प्रभावकारी नियमन र विकासको लागि शक्तिशाली यातायात प्राधिकरण गठन गर्न र काठमाडौँ उपत्यकामा टिप्पर संचालनको समय पुनरावलोकन गर्न अनुरोध गरेका छन्। ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री डाक्टर वाग्लेले यातायात क्षेत्रको जायज मागलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। नाइमा मोबिलिटी एक्सपो 2026 आजदेखि काठमाण्डको भिरकुटी मण्डपमा शुरू हुँदैछ। एक्सपोमा विभिन्न 55 वटा ब्राण्डका गाड़ी प्रदर्शनीका लागि राखिनेछन्। त्यसमध्ये झण्डै 40 वटा नयाँ मोडलका गाड़ी तथा मोटरसाइकल पहिलोपटक सार्वजनिक तथा लन्च गर्ने नाइमाको तयारी छ। नाइमाका अनुसार एक्सपोमा 2 पाङ्रे, 4 पाङ्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युशन, प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू पनि समेटिनेछन्। एक्सपो यही साउन 31 गतेसम्म चल्नेछ। लाई लक्षित गर्दै आयोजकले डिजिटल टिकटको समेत व्यवस्था गरेको छ। डिजिटल टिकट काट्दा अधिकतम 50%सम्म क्याश ब्याक पाउन सकिने व्यवस्था छ। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो शो हुने गरेकोमा गएको वर्षदेखि 2 वटा अटो शो हुन थालेको हो। यो वर्ष पनि अटो व्यवसायहरूका 2 वटा ठूला छाता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमा र नाटा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो शो आयोजना गरेका हुन्। भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो शो 2026 सञ्चालन हुनेछ। आजदेखि शुरू हुने नाइमा एक्सपो र भदौ 9 गतेदेखि शुरू हुने नाडा अटो शोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ पोखरी बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज बिहानको पहिरोले क्षति गरेको छ। पहिरोले 1 जना घाइते भएका छन्। अर्का 1 जनाको अवस्था थाहा हुन सकेको छैन। विद्युत गृहका कामदार अन्नपूर्ण 6 का 55 वर्षीय दीपक बरूवालको अवस्था थाहा हुन नसकेको र गौरीगंगा नगरपालिका 5 का 31 वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरीकारलाई म्याग्दीले जनाएको छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको टोलीले बरूवालको खोजी गरिरहेका छन्। घाइते विकलाई उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाएको प्रहरी निरीक्षक सागर तिमिल सिन्हाले जानकारी दिनुभयो। विद्युत क्रियाभन्दा माथिल्लो भागको पहाड़बाट ढुङ्गा सहितको सुक्खा पहिरो खसेर पुरिएको हो। पहिरोका कारण म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत क्रियाका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ। अहिले सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कर्णालीको एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि हल्कादेखि मध्यमसम्मको मात्रै पानी पर्ने सम्भावना छ। आज देशका पहाड़ी भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको मात्रै वर्षा हुने अनुमान छ। तराई भागका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा हुनेछ। आज र भोलि कतै पनि ठूलो वर्षाको सम्भावना नभए पनि पर्सि बिहिबार भने कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। कोशी र मधेस प्रदेश बाहेक सबैजसो ठाउँमा पानी परेको थियो। अण्डाको माग बढेसँगै व्यवसायले समर्थन मूल्य पनि बढ़ाएका छन्। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार एक्सेल अण्डा प्रति क्रेट अर्थात 30 वटाको 560, ठूलो अण्डा 545, मध्यमको 500 र सानो प्रतिपेटी अर्थात 7 क्रेटको समर्थन मूल्य 3,000 रूपियाँ कायम गरिएको छ। संघका अध्यक्ष विनोद पोखरेलले बर्ड फ्लूको संक्रमण हटेको र संक्रमणबाट धेरै कुखुरा मरेसँगै उत्पादन घटेको बताउनु भएको छ। अहिले बजारमा अण्डाको माग बढ़ेको छ। माग बढ़ेसँगै अण्डाको मूल्य पनि बढ़ेको हो। मूल्य बढ़े पनि किसानले अझै पनि लागत मूल्य पाउन नसकेका पोखरेलको भनाइ छ। अण्डाको लागत मूल्य प्रति गोटा 19 रूपियाँ 12 पैसा पर्न आउने उहाँ बताउनुहुन्छ। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायतका कारणले आफूहरू मर्कामा परेको किसानको गुनासो छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चारभन्जिङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
7: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
6: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको साउन 10 गते भएको घटनामा ज्यान गुमाएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच 7 बुधे सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरूङबीच हिजो भएको सहमति अनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने सहमति भएको छ। सहमतिमा साउन 10 गते राति देवानगंज 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानून बमोजिम तत्काल आवश्यक कार्यवाही अघि बढ़ाउने उल्लेख छ। देवानगंज 3 रहेको मदरसाको कानूनी हैसियतका बारे तत्काल आवश्यक छानबिन शुरू गर्ने सहमति भएको छ। सहमति पत्रमा सरकारले मृतकका परिवारको एकजना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने उल्लेख छ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनको सुझाव तथा सिफारिश प्रचलित कानून बमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढ़ाउने पनि सहमतिमा उल्लेख छ। सरकारले मृतकको शव नेपाली सेनाको हेलिकप्टर मार्फत देवानगंज गाउँपालिका 3 सुनसरी लैजाने व्यवस्था गरी मृतकको दाह संस्कार गर्ने सहमति गरेको छ। घटनामा ज्यान गुमाएका 3 जनाको सम्झनामा गाउँपालिकाले उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको सम्बन्धमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको 79 वर्षको उमेरमा निधन भएको छ। गैराती अक्सिजनको मात्रा कम भएपछि उहाँलाई परिवारले उपचारका लागि जनकपुर अस्पताल लगेका थिए। उपचारकै क्रममा आज बिहान निधन भएको हो। धनुषाको जनकपुर 10 देवीचोकमा जन्मिएका उहाँले नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर तथा भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। उहाँ 2029 सालदेखि त्रिभुवन विश्वविद्यालयमा

मा पनि जोडिनु भएको थियो। नेपाली र मैथिली, अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति, गीत, कथा र कविता लेख्नु भएको छ। नेपाली भाषा वाङ्मयलाई समृद्ध तुल्याएको भन्दै 2066 सालको जगदम्बा श्री पुरस्कारबाट विमललाई सम्मानित गरिएको थियो। पारिवारिक सदस्यका अनुसार विमलको आज अन्त्येष्टि गर्ने तयारी छ। अब विदेशको खबर। कोलम्बियामा दशक यताकै शक्तिशाली भूकम्पमा परि कम्तीमा 132 जनाको ज्यान गएको छ। भत्किएका भवनहरू पनि अझै पनि धेरैजना फँसेको आशंका

0: अनुसारको भाव पाउन नसकेको किसानको गुनासो। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 132 जना पुग्यो, आपतकालीन अवस्था घोषणा। र सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: साली नदीको सिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181, वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। आज घण्टा कर्ण चतुर्दशीको दिन काठमाण्डु उपत्यका नेवार समुदायले गठेमंगल पर्व मनाउँदैछन्। साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन विशेष गरी काठमाण्डु उपत्यका नेवार समुदायले यो पर्व मनाउने गरेका हुन्। आजका दिन भूतप्रेत पछ्याउने भन्दै नरकटलाई सवाली, सिस्नो, नाङ्लो, कर्कलो लगायतका सामग्रीले सजाएर दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ। घरभित्र र बाहिरको फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रूपमा विसर्जन गरी भूतप्रेत पछ्याउने नाम दिए पनि यो पर्व सरसफाईको प्रतीकका रूपमा मनाउने विशिष्ट पर्व भएको संस्कृतिविदको भनाइ छ। रोपाईको अवधिभर सरसफाईलाई ध्यान दिन नपाउने र यस बेला विभिन्न किरा फट्याङ्ग्राले दुःख दिने भएकोले यसलाई भूतप्रेत पछ्याउन संज्ञा दिएको संस्कृतिविद बताउँछन्। घण्टा कर्णलाई सेलाएपछि घरको दैलामा फलामको तीन खुट्टे वा पाँच खुट्टे किला ठोकी फलाम पित्तल वा तामाका औठी लगाउने चलन छ। भक्तपुरमा मल्लकाली नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही चिउरा समय बजी राखेर भूतप्रेत मन्छ्याउने चलन पनि छ। कतै कतै मान्छेलाई पनि घण्टा कर्णको प्रतीकका रूपमा विभिन्न रंगले रंग्याएर राख्ने गरिन्छ। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नाक, कान र घाँटी सम्बन्धी क्यान्सरको उपचारमा विश्वस्तरीय सेवा प्रदान गरिरहेको दावी गरेको छ। अस्पतालका कार्यकारी अध्यक्ष डाक्टर सुदीप श्रेष्ठले टाउको र घाँटी सम्बन्धी क्यान्सरको उपचारमा दक्ष जनशक्तिको उपयोग र आधुनिक प्रविधिको प्रयोगमा विश्वस्तरीय प्रतिस्पर्धात्मक सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो। वरिष्ठ क्यान्सर शल्य चिकित्सक डाक्टर प्रभात चन्द्र ठाकुरका अनुसार अस्पतालमा आएका बिरामीमा एकदेखि दुई दिनमा समस्या पहिचान गरेर उपचार शुरू गर्ने गरिएको डाक्टर ठाकुरले मुखको क्यान्सरको प्रारम्भिक पहिचान सामान्य शारीरिक परीक्षणबाटै सम्भव हुने भएकोले यसलाई राष्ट्रिय जनचेतना कार्यक्रमको रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। अस्पतालले जटिल क्यान्सरको चिकित्सकसँगै एनेस्थेसिया, प्याथोलोजी, रेडियोलोजी, अंकोलोजी, नर्सिङ तथा पुनर्स्थापना लगायत विभिन्न विधाका विशेषज्ञलाई एउटै उपचार प्रणालीमा जोड़दै सेवा विस्तार गरेको जनाएको छ। र काठमाण्डु महानगरपालिका वडा नम्बर 27 एक वर्षमा झण्डै 700 व्यक्तिलाई सिपमूलक तालिम प्रदान गरेको जनाएको छ। गायन, वादन, नृत्य, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, हस्पिटालिटी लगायत विभिन्न विधामा गरी एक वर्षमा 700 जनालाई

तालिम दिएको हो। त्यसै गरी सेनिटरी प्याड उत्पादन, बेकरी, बारिस्ता, मोबाइल जर्नालिजम, टूर अपरेटर र उद्घोषण विधाको तालिम लिएका 150 जना प्रशिक्षार्थीलाई हिजो प्रमाणपत्र समेत वितरण गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारबन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ़्यो, अझै पनि लागत अनुसारको भाव पाउन नसकेको किसानको गुनासो। नाइमा मोबिलिटी एक्सपो आजदेखि काठमाडौँको भिरकुटी मण्डपमा शुरू हुँदै नयाँ मोडलका गाड़ी मुख्य आकर्षण। र काठमाडौँ उपत्यका नेवार समुदायले आज गठेमंगल पर्व मनाउँदै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: भर्ना खुल्यो शङ्ख सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98422-54496, 98421-93686 र 98426-778। शङ्ख सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, शङ्ख सभा।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ? यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र। हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र, सम्पर्कको लागि मोबाइल नम्बर 98174-77-118 र 98627-12-300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर, शङ्खुवा सभा।
4: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
4: लाखै सल्लाह दिएको के पाक्क बोले? मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटी मोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
1: ग्रुप प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98531-54-94, 98123-77-42 र व्हाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
7: गाउँघरमा घोटेला गरेर बसेर मात्र भएन हो कान्छा, अब विदेश जाने सोच बनाउँदैछु म त।
8: होइन नि दाजु, व्यवसायिक बन्न चाहे त गाउँघरमा पनि धेरै कमाई गर्न सकिन्छ नि। हेर्नुहोस् त, पारिगाउँको अन्तरी काकाले ब्रोइलर फार्म सञ्चालन गरेर कस्तो पैसा कमाइरहेका छन्। तपाईँले पनि यही गाउँमा ब्रोइलर फार्म खोल्नुहोस्।
7: खोल्न त हुन्थ्यो नि, तर चल्ला कता खोज्ने, त्यसलाई दिने दाना पानी बेग्लै हुन्छ अरे। अब त्यो कता पाइन्छ, झ्याउरे छ कान्छा।
4: ए दाई पनि जाब यति कुरामा अल्झेर गनगनाएर बसिरहनु भएको रहेछ। सगरमाथा ईश्वरमा जान
9: सगरमाथा स्टोर तपाईँकै सेवाको लागि। ब्रोइलर कुखुराको गुणस्तरीय तल्ला र चारो सुपथ मूल्यमा पाइन्छ, साथै हार्डवेयरका सामग्रीहरू चाहिएमा हामीलाई सम्झनुहोला।
10: सम्पर्क नम्बर 9800918059 र 9855149182।
9: सगरमाथा स्टोर चैनपुर नगरपालिका 6 0 पॉइंट प्रोपाइटर पासाङ शेर्पा।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295572067, मोबाइल 97655860। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाइरहेछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
1: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रालि, चैनपुर 6 शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 0295571128, मोबाइल नम्बर 9852445741।
4: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663964। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
5: होइन भाउजू, त्यति हतारमा कता जाँदै हुनुहुन्छ?
6: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
5: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
6: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
5: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
6: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
5: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
7: समिन ट्रेडर्स, चैनपुर 6 शङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
5: टेलिफोन नम्बर 0295701123,
6: मोबाइल नम्बर 9841066022।
8: लै लै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
9: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: सकिन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ, त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9862633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6 सदिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 9861443460।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
4: अब त्यहीबाट जाने
2: लाखे सल्लाह दिएर के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनु त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852150094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखलाको साथमा म तपाईँको मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो सेट सेटमा आइसकेको छु। कार्यक्रम इन्द्रणीलाई रेडियो सँगै सामाजिक सञ्जालमा तपाईँले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। रेडियो काठमाडौँ एचडी, रेडियो काठमाडौँ 92.1 को पेज होइन, अनि एचडी केटीएम, अनि हामीलाई टिकटक लाइभमा चन्द्रमणि गौतम मार्फत सुन्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। सँगै तपाईँले नेपाली पात्रो, हाम्रो पात्रो लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि मजाले आनन्द लिन सक्नुहुन्छ। अब यति भनिसकेपछि मेरा प्यारा प्यारा साथीहरू रेडियो नजिक रहनु भएको छ, इन्द्रणीको बसाई कतिखेर आउला, मिठा गीत बज्ला अनि सुनाउला भन्न बस्नु भएको छ नि त होइन। त्यो एउटा पर्खाई तपाईँमा छ इन्द्रणीको, त्यो घडी समाप्त भयो। नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको साथमा म चन्द्रमणि आउँदै गर्दा टेक्निकल सपोर्टमा यतिखेर हाम्रो ईशाले साथ दिइरहनु भएको छ। आज ईशा मक्ख हुनुहुन्छ किनभने हिजो उनको जन्मदिन होइन, हिजो जन्मदिनलाई भव्य तालले चाहिँ हाम्रो ईशाले मनाएकी छिन् एकदम। अब हिजो चाहिँ घुम्न गइयो, रमाइलो भयो, घरमा आइयो, केक काटियो, पशुपति गइयो होइन, आरतीमा सहभागी भइयो। साँच्चीकै भन्नुपर्दा चाहिँ हिजोको जन्मदिन चाहिँ असाध्यै विशेष रह्यो भन्न उहाँले भन्नुभएको छ। अनि उहाँले चाहिँ हिजो विशेष दिनमा तीनजनालाई एकदम मिठो मिस पनि भन्नुभएको थियो, बाबा मम्मीलाई अनि आफ्नो मान्छेलाई चाहिँ उहाँले धेरै धेरै धेरै यो विशेष दिनमा होइन सम्झनासँगै यो खुसियाली भन्नुभएको थियो। हाम्रो ईशालाई फेरि पनि ढिलै भए पनि, अब ढिला भन्दा त एक हप्ताभरि जन्मदिन मनाइरहन्छ जस्तो लाग्छ। मेरो असार 29 को जन्मदिनमा त ईशा, अब साउन 29 आउँला तबसम्म पनि दाई जन्मदिनको शुभकामना भनिरहनुहुन्छ। किन भनेको एक महिनाभरि त जन्मदिन मनाउने हो दाई रे के कतिले, ल ठिकै छ, केही छैन, माया गरेर तपाईँले भनिसकेपछि मैले स्वीकार गरेँ, मैले भनेको थिएँ। त्यसै अब हिजो हाम्रो ईशाको जन्मदिन होइन, अनि हिजो जन्मदिन पछि अब आज हामी रेडियो मार्फत यसरी मैले चाहिँ शुभकामना दिँदैछु, किनभने हिजो चन्द्रमणि गौतम अनुपस्थित थियो कार्यक्रममा। त्यो कारणले पनि मैले आज चाहिँ सोचिरहेको थिएँ ईशालाई रेडियो मार्फत मजाले जन्मदिनको शुभकामना दिनुपर्छ भनिरहेको थिएँ, नभने हाम्रा अन्य साथीहरूले पनि दिनुभयो सामाजिक सञ्जालमा जताततै होइन, केक काटेको कति राम्रो भिडियो पनि मजाले हेर्न पाइयो, ल खुब रमाइलो भयो। फेरि पनि हाम्रो ईशालाई चाहिँ जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छौ। सँगै आज चाहिँ विशेष गरी अर्को पनि जन्मदिन छ आजकै दिनमा। आज मेरो प्यारो राजबाबु जो अहिले टाढा हुनुहुन्छ होइन, घरदेश भन्दा टाढा परदेशमा हुनुहुन्छ, अनि मेरी बहिनी भारती पनि परदेशमै छिन्, मेरी प्यारी भान्जी राबु पनि परदेशमै छिन् होइन। अनि आज चाहिँ हाम्रो राजबाबुको एकदम जन्मदिन परेको छ, यो साउनको 26 गते हो आज। एकदम म राजबाबुलाई हामी नेपालमा बस्ने सम्पूर्णको तर्फबाट धेरै धेरै शुभकामना छ होइन। अनि भर्खरै हाम्रो युनाले पनि अस्ट्रेलियाबाट आज चाहिँ ठुलो दादालाई जन्मदिनको शुभकामना भनेकी छन्। अनि त्यसपछि हाम्रो चाहिँ प्रेक्षाले पनि ठुलो बाबालाई मेरो जन्मदिनको शुभकामना मामा भनिदिनुहोस् भनेकी छिन्। अनि पुणेकाले बोल्न नसके पनि उनले पनि जन्मदिनको शुभकामना भन्न चाहिँ ग्रुपमा लेखेकी रहेछन् होइन, भनेकी रहेछन् उनले भोइसमा भनौ न। अनि कविताको तर्फबाट पनि एकदम ठुलो दादालाई होइन जन्मदिनको शुभकामना, प्रकाशले पनि त्यस्तै भन्नुभएको छ, प्रेम भाइले पनि त्यस्तै भनेको छ, यता सरिता सबै सबैजनाले बाहिर उनले पनि जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ। हाम्रो राजलाई फेरि पनि जन्मदिनको अवसरमा म यहीँबाट धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। यो त मैले अब आफ्ना कुरा पनि गरेँ है, कहिलेकाहीँ गाली नगर्नुहोला, गाली गर्नुहुन्न, यो आफ्नोपनको आभास भनेको यही हो जस्तो लाग्छ। अब यतिखेर चाहिँ टेलिफोन आइसक्यो, सुरुवातमा साह्रै मिठो गीत बज्यो होइन, पछ्यौरी लेऊ बहिना, यो गीत सुन्दा कति मजा आयो होइन, शिव हमाल रामजी खाँ कलाकारहरूको यो प्रस्तुति हो, हामीले सुनाइसकेका छौँ। अब ढिला नगरिकन म आजको विषयतर्फ लाग्छु। आज विशेष गरी लोकसङ्गीतको क्षेत्रमा भएका विभिन्न गतिविधिका सन्दर्भहरू इन्द्रणी मार्फत जोड्न सक्नुहुन्छ, अनि तपाईँ बस्तीहरूमा हुनुहुन्छ, विभिन्न ठाउँहरूमा हुनुहुन्छ होइन, अनि तपाईँका ठाउँ बस्तीको चर्चा गर्नु परेको छ, यसका लागि पनि तपाईँलाई यो प्लेटफर्म हामीले उपलब्ध गराएका छौँ। त्यसपछि नौतुना चढे रेलैमा बोलको एउटा साह्रै सुमधुर गीत कृष्ण देवकोटाको सम्झिएको छु, यो गीत सुनाउने रहर जागेको छ, सुनाउँछु केही छिनपछि, तर यतिखेर टेलिफोन लिन्छु म। नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: परिवर्तन सम्भव छ, को बोल्नु भयो, कहाँबाट?
1: हजुर म हजुरको इन्टरी सुनसरी कोशी अञ्चलको इन्टरी सुनसरी जिल्लाबाट म युवराज पोखरेल बोल्दैछु।
0: युवराज पोखरेलजी सन्चै आराम हुनुहुन्छ, के छ सुनाउनुहोस् त?
1: राम राम राम सन्चै आराम त ठिकै थियो, तर घाम चाहिँ सातवटा लागेको छ।
0: त्यो अलिकति हिँड्दै हुनुहुन्छ, छाताको सहारा लिनुहोला, कहीँ हुनुहुन्छ शीतल रुखको छारीमा बस्नुहोला, यसरी नै यो अहिलेको समयलाई व्यतीत गर्नुहोला। अब केही समयपछि बिस्तार फेरि त्यही हाम्रो चिसोपनको आवाज सुरु हुँदै गइहाल्छ, त्यसपछि मजा आइ नै हाल्छ होइन।
1: हजुर हजुर।
0: ल अरू सबै ठिक छ पोखरेलजी?
1: हजुर सबै ठिक।
0: टाढाबाट सम्झिनु भयो, पूर्वबाट, साह्रै खुसी लाग्यो। अनि आज विशेष गरी तपाईँले आफ्ना विचार राख्ने बसाइ हो, नेपाली गीत सङ्गीतको क्षेत्रमा हामी छौँ। अब दोहोरीको क्षेत्र भन्ने बित्तिकै हाम्रो संस्कृतिमूलक क्षेत्र हो, अनि यसलाई चाहिँ हामीले सामाजिक रूपान्तरणको लागि पनि लोकगीत सङ्गीतका तर्फबाट भूमिका खेल्न सक्छौँ। के छ तपाईँले आफ्ना विचार राख्नु पर्दा?
1: विचार राख्नु पर्दा त यो साह्रै राम्रो, जस्तो हाम्रो एक्लै भएर बस्नु पर्दा संगीतको क्षेत्रले धेरै राहत दिएको हुन्छ। अनि अब यो हामीलाई नभई नहुने संगीत भनेको अब अहिले आएर लोकदोहोरीदेखि लिएर लोकगीत अन्त आधुनिक गीत सम्पूर्णलाई नै समग्रमा भन्नुपर्दा राम्रो हो। एक्लोपन हटाउने, दुःखपन हटाउने भन्ने मेरो चाहिँ मनले सम्झिन्छ। हजुर,
0: भनेपछि लोकदोहोरी भनेको एक्लोपनको साथी होइन?
1: हजुर।
0: अनि जब दुःख पर्छ त्यो बेला पनि गीत सङ्गीत सुनेर मजा लिन्छ, खुसीको बेलामा झन् आनन्द लिन्छ, यही नै लाग्छ यहाँलाई चाहिँ?
1: हजुर हजुर।
0: अनि तपाईँको घर नै इटहरी हो नि?
1: हजुर इटहरी नै हो।
0: त्यहाँका धार्मिक स्थलहरू अथवा पर्यटकीय क्षेत्रहरूको बारेमा मान्छेहरू आइदिए हुन्थ्यो, अझ पर्यटकहरू विस्तार भइदिए हुन्थ्यो भन्ने, त्यस्तो तपाईँकातिर अलिकति राम्रा ठाउँहरू कुन छन्? हुन त सबै ठाउँ राम्रै छन्।
1: अनि सबै राम्रै छन् हजुर, बारा क्षेत्र विष्णु पादुका अनि हजुरको पिण्डेश्वर दन्तकाली हाम्रो ताल तलैया भन्ने छ हजुर तरारामा।
0: तरारामा हजुर
1: हजुर। अनि त्यहाँबाट हजुरको अब यहाँ हाम्रो एउटा परोपकार भनेर इटरी बिचमा खोलेको छ अहिले, त्यहाँ त हजुर पर्यटक विशालै आइरहनु भइरहेको छ, जाइरहनु भइरहेको छ, कहिले काहीँ मजाले आफू गइन्छ, मजाले भेटघाट पनि हुन्छ हजुर।
0: ठिक छ, तपाईँले ती ठाउँका सन्दर्भहरू पनि जोडिदिनु भयो, यसको लागि पनि म धन्यवाद दिन्छु। हुन्छ, कार्यक्रमलाई सुन्दै रहनुहोला।
1: हजुर
0: नमस्कार सर, हामी रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित इन्द्रणीमा छौँ। आज मंगलबार बिहानीको समय छ, अनि तपाईँसँग रहेर यात्रा गर्दै गर्दा साँच्चीकै सारा दुःख सुखहरू बिर्सिँदै सुखमा लुटुपुटु गर्दै यो यात्रा हामी अगाडि बढाइरहेका छौँ। र यतिखेर अर्को साथी पनि टेलिफोनमा हुनुहुन्छ भन्ने संकेत छ, उहाँ कुरा गर्दै हुनुहुन्छ। ईसाजी कफ गर्दै गर्नुहोला, एउटा गीत सुनाऊ, त्यसपछि साथीसँग कुराकानी गर्दा भ्याइन्छ। 4591-3000 र 4591-4000 मैले साथीहरूलाई टेलिफोन गर्नको लागि आग्रह गरे, किनभने भर्खरै रेडियो खोल्दै हुनुहुन्छ, हामीलाई सुन्दै हुनुहुन्छ भने थाहा लाउन सक्छ नम्बर, मैले नम्बर उपलब्ध गराएँ। अब ईसा नौतुना चढेरेलैमा यो समयमा राखौँ।

0: साक्षीको यस्ता लोभ लाग्दा दोहोरी गीतहरू सुनाउँदै गर्दा मन खुसी हुन्छ, मेरो मन जति खुसी हुन्छ मेरा प्यारा प्यारा साथीहरूको मन पनि त्यत्तिकै खुसी हुन्छ जस्तो लाग्छ। नौतुना चढे रेलैमा मैले भन्न चाहिँ कृष्ण देवकोटा भने, देवकोटा त मिल्यो तर विष्णु देवकोटाको गीत हो यो। अनि यसमा सर्वबद्ध गर्ने कलाकार राजु परियार, विष्णु देवकोटा विष्णु माझी हुनुहुन्छ। अनि विष्णु देवकोटाकै लय र शब्दमा यो गीत तयार भएको जानकारी गराउँछु। टी टाइमले यो गीतलाई बजारमा ल्याएको थियो। हामी इन्द्रणीको बसाईमा छौ, साँच्चीकै भन्नुपर्दा सुमधुर बसाईलाई अझ सुमधुर बनाउँदै यहाँहरूसँगको भलाकुसारीले झन मजा बनाउँदै अगाडि बढ़िरहेका छौ। मेरा प्यारा प्यारा साथीहरू रेडियो नजिक रहेर अथवा सामाजिक सञ्जाल मार्फत हामीलाई सुन्दै र हेर्दै गर्दा दोहोरी गीतहरूमा मजा लिइरहनु भएको छ। यसपछि पनि हामीले असाध्यै सुमधुर गीतलाई सम्झिएका छौं। बुद्धिराम शर्माको पानी कुवाको बोलको गीत सुनाउने रहर जागेको छ, केही दिनपछि सुनाउँछु। तर त्योभन्दा अगाडि एकजना साथीसँग म कुरा गर्छु, त्यसपछि गीत राखि नै हाल्छु। नमस्कार हजुर।
1: नमस्कार।
0: परिवर्तन सम्भव छ
1: हजुर।
0: को बोल्नु भयो कहाँबाट?
1: म साया जोर परिवार गौतम कार्की हो
0: हजुर। गौतम
1: कार्की?
0: गौतम काजी
1: कार्की।
0: कार्की कहाँ हुनुहुन्छ अहिले?
1: अहिले सागाको जोरपाटी।
0: सागाको जोरपाटीमा?
1: हजुर।
0: ओ ल, पलासेकै छेउछाउ भनौ न।
1: हजुर हो।
0: होइन त ट्याक्क घुम्ती छ त्यहाँभन्दा मुनि एउटा पुरानो एउटा चाहिँ त्यो स्विमिङ खेल्ने ठाउँ छ नि, काठमाडौँ के फन पार्क भन्ने थियो होइन, फन भ्याली भन्ने थियो पुरानो, तर त्यो त्यत्तिकै छ है, अहिलेसम्म बनेको छैन कि क्या हो, सञ्चालनमा छ अहिले?
1: सञ्चालनमा छ अहिले, पौडी खेल्न आउँछन्।
0: ए भनेपछि गर्मी लागेको छ, सञ्चालनमा छ। पहिला चाहिँ धेरै राम्रोसँग सञ्चालन भयो, बिचका धेरै वर्षहरू त्यो बन्द रह्यो कि जस्तो पनि लागेको छ मलाई।
1: बन्द नि भयो, यो फेरि अब चलेन पनि, अनि फेरि जाडो महिनामा फेरि बन्द हुन्छ।
0: गर्मी महिनामा खुल्छ। ल ठिक छ, अब साँगाको जोरपाटीबाट आउनुभयो, यता हाम्रो गोकर्णेश्वरमा पनि बौद्ध जोरपाटी छ, थाहा छँदैछ तपाईँलाई होइन?
1: मलाई थाहा छ।
0: अनि त्यहाँको जोरपाटी चाहिँ कसरी रह्यो, थाहा छ तपाईँलाई केही?
1: स्कुल थियो त्यहाँ एउटा जोरपाटी स्कुल।
0: ए
1: त्यसकैबाट नाम रहेको।
0: ल ल ठ्याक्कै, त्यो पनि भनिदिनु भयो, यसको लागि पनि धन्यवाद छ। अब नेपाली गीत सङ्गीतलाई माया गर्नुहुन्छ, लोकदोरी गीत भनेपछि हुरुक्कै हुनुहुन्छ नि तपाईँ होइन?
1: म त हो।
0: भर्खरै मैले सुनाएका गीतहरू कस्तो लाग्यो तपाईँलाई आज?
1: ए मलाई त रमाइलो लाग्यो।
0: रमाइलो लाग्यो। ल अब यसपछि झनै रमाइलो गीत, झनै मनपर्ने गीत तपाईँलाई बज्दैछ, हामी सुनाउँछौ। अब विशेष गरी तपाईँ साँगाको हुनुहुन्छ, तपाईँको नजिकै रहेको श्री महादेवले तपाईँलाई हेरिरहनु भयो होला?
1: हजुर हो।
0: उहाँबाट यसो तथास्तु भन्न चाहिँ दिइरहनु भयो होला होइन?
1: हजुर हो।
0: मैले त्यो कल्पना गरेँ यहाँ बसेर।
1: त्यो हुन सक्छ।
0: साँगाको महादेव भन्न चर्चित हुनुहुन्छ नि त होइन?
1: हजुर हो।
0: ल अब नेपाली गीत सङ्गीतका बारेमा केही भन्नुपर्दा के भन्नुहुन्छ? दोहोरी गीतहरूलाई मन पराउँदै गर्दा अब तिज आउँदैछ, तिजका गीतहरू कस्तो आइदिए हुन्थ्यो, अहिलेसम्म धेरै आइसकेका छन्, विगतका वर्षहरूमा भनौँ विकृति विसङ्गतिको विरुद्ध हामीले बोल्नु पर्यो, त्यो बोल्ने खालको वातावरण सिर्जना नहोस् भन्नका लागि हामी लागिरहेका छौँ। तपाईँहरूको धारणा के छ तपाईँको चाहिँ?
1: तिजको गीत त आउनु त आउँछ होइन, अलि राम्रो टाइपको भाका मिलेको चाहिँ नि अनेक आउन थाल्यो क्या सारापना, त्यसले गर्दाखेरि चाहिँ अलिकति नराम्रो भयो।
0: भनेपछि राम्रा गीतहरू चाहिँ आउनुपर्छ,
1: राम्रा गीतहरू मन छुने खालको भाका मिलेको।
0: ल ठिक छ, धन्यवाद छ यसका लागि। अन्य केही कुराहरू राख्नु छ भने भनिहाल्नुहोस्।
1: अन्य अरू सबै ठिक छ। ट्राफिक नियम सम्बन्धीको भन्न मिल्छ
0: हजुर?
1: ट्राफिक नियम सम्बन्धीको
0: ल भन्नुहोस् न त के छ भनिहाल्नु हुन्छ। त्यो अलिकति तपाईँको ठाउँ त्यो घुम्ती त्यहाँ अलिक बढी दुर्घटना पनि हुन्छ है?
1: धेरै हुन्छ हो।
0: ल भन्नुहोस् त।
1: ट्राफिक नियमको नियम पालना गर्नु, आकाशीय पुलको प्रयोग गर्नु, जसरी बाटो नकाट्नु, जसरी हरण नबजाउनु भन्ने चाहन्छु।
0: हस् धन्यवाद छ तपाईँलाई है त, सुन्दै रहनु होला। हामी इन्द्रणीको बसाईमा छौँ, मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्दा तपाईँलाई कस्तो लागिरहेछ, सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु होला, यो पनि म तपाईँलाई भन्न चाहन्छु। नमस्कार। ल नमस्कार। नमस्कार हजुर।
2: नमस्ते हजुर।
0: त्यही त म नमस्कार भन्ने, तपाईँ बोल्दै नबोल्ने।
2: नमस्ते भाइ।
0: कहाँबाट को बोल्नु भयो?
2: म अछामबाट नवराज साउद।
0: ओ नवराज
2: साउद।
0: साउद अछाम कहाँनिर हुनुहुन्छ अहिले?
2: अछामको रामारोसन गाउँपालिका वडा नम्बर एक।
0: वडा नम्बर एक, रामारोसन गाउँपालिका वडा नम्बर एक। ल खुसी लाग्यो। अनि अछामतिर रमाइलो छ नि अहिले?
2: रमाइलो छ, पानी परिरहेको छ।
0: आहा, ल अब अछाम भन्ने बित्तिकै एउटा ऐतिहासिक ठाउँ पनि हो त्यो होइन? अब त्यहाँका चाहिँ विनायकदेखि लिएर यता ठुला सैनदेखि लिएर अछामको त धेरै चर्चित ठाउँहरू छन् नि छैनन् न
2: विनायक पञ्चदोल रामहरू छन् खप्पल बैजनाथहरू
0: बैजनाथ त अझै ल एकदम बैजनाथलाई यहीँबाट प्रणाम छ मेरो ल ठिक छ त्यो जानकारी त भइ नै हाल्यो त्यो बाहेक अन्य केही छ अछाम आइसकेपछि हामीले घुम्ने ठाउँहरू के छ अरू चाहिँ कुन कुन छ
2: अछाम आइसकेपछि तपाईँले घुम्ने ठाउँहरू खप्पल धामाहरू छन् अनि विनायकको पञ्चदेवल अनि ठुला सिंहको बढी मालिका अनि तपाईँको मङ्गल सिंहको दरबार अनि त्यस्ता ऐतिहासिक ठाउँहरू छन्
0: नि
2: अनि
0: हजुर
2: अनि अनि अँराको बन्द जस्तो घमरी जस्तो ठाउँ अनि माथि तपाईँको माथि यता पञ्चदोलको यता माथितिर
0: ठिक छ अब अछामहरूको अछाम जानको लागि अछामीहरूको लागि त्यहाँ आसपासका जिल्लाका साथीहरू त ठिकै छ अब कोही मान्छे अछाममा घुम्न जान्छु भन्न आउनु पर्यो भनेदेखि चाहिँ कताबाट कसरी आउन सकिन्छ
2: तपाईँको अछाम आउँदाखेरि त अनि तपाईँको एउटा बाटो छ कर्णाली गएर सुर्खेत हुँदै
0: राकम कर्णाली हुँदै छिर्नी हो
2: राकम कर्णाली हुँदै विनायक छिर्नी हो
0: हजुर
2: अनि एउटा बाटो छ अनि मङ्गल अनि अप्तरिया हुँदै डडेलधुरा अनि हुँदै अनि अनि डोटी हुँदै छिर्ने
0: छोटो चाहिँ कताबाट पर्छ सजिलो
2: छोटो अहिले त तपाईँको राकम कर्णाली
0: राकम कर्णालीबाट आयो भने छोटो पर्छ त्यहाँ एउटा पुल छ पुल तरिसकेपछि राकमसँगै त्यहाँबाट पुल तरिपछि ठ्याक्कै विनायक पुगिन्छ होइन
2: हजुर
0: हजुर ल त्यो पनि जानकारी गराउनु भयो खुसी लाग्यो इन्द्रणी सुन्दै हुनुहुन्छ नि
2: इन्द्रणी सुनिन्छ हाम्रो चाहिँ असमको रेडियो रामारोसनबाट बानीगढीबाट रेडियो जनप्रिय रेडियो साथेबाघर
0: अनि गाउँघर होइन
2: गाउँघर एफएम हजुर हजुर
0: धेरैबाट सुनिन्छ ल सम्पूर्ण हाम्रा अछामी साथीहरूलाई मिठो सम्झना माया इन्द्रणीबाट एकदम झिक्कै नमस्कार छ मेरो होइन ल अब के भन्नुहुन्छ अरू अरू गीत सङ्गीतका बारेमा
2: अब गीत सङ्गीतका बारेमा अब अहिले हाम्रो अब नारीहरूको तिजहरू मौलिक पर्व तिज आइरहेको छ होइन तिजका गीतहरू चाहिँ अलिकति राम्रा खालका हुन् अन्त यो विकृति विसङ्गति हुने गीतलाई फैलाउने गीतहरू नआउन् भन्ने म कलाकारहरूलाई मेरो सुझाव छ अनि चाहिँ किनभने त्यो त्यस्तो गीतहरू आयो भने तपाईँहरूको सञ्चारकर्मीहरूले पनि अन्त त्यो विषयमा
0: तपाईँलाई थाहा छँदै छ विगतका वर्षहरूमा सञ्चारकारी नेपालले साइबरसम्म पुग्नु पर्यो विकृतिका बारेमा तपाईँको प्रेस विज्ञप्ति निकाल्नु पर्यो त्यो दिन नआओस् कलाकारलाई होइन
2: एकदम
0: धन्यवाद छ हामीले यहीँबाट झकझकाइरहेका छौँ तपाईँ जस्ता नेपाली लोकगीत सङ्गीतलाई माया गर्ने मनहरू हुनुहुन्छ अनि जहिले पनि कलाकार साथीहरूले ओहो हामीलाई चाहिँ आम श्रोता दर्शकले गाली गर्नुहुन्छ यस्ता गीतहरू निकाल्यो भने बेलैमा सचेत हुनुपर्छ भनेर पनि त्यस्ता खालका गीतहरू निकाल्न कम भएको छ हामी आशा गरौँ यो पालि निश्चितै होस् होइन
2: हजुर हजुर
0: ल धन्यवाद तपाईँलाई साउदजी
2: हजुर
0: ल नमस्कार छ सुन्दै रहनु होला जुन रेडियोबाट सुन्दै हुनुहुन्छ अब चाहिँ भने ईसा एउटा गीत हामीले तयार पारेका छौ नि पानी कुवाको आह यो गीत हामी सुनाउँछौ साथीहरूलाई

0: देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा पानी कुवाको यो गीत हामीले तपाईँलाई सुनायौं। बुद्धिराम शर्मा देवी घरती खुम्र अधिकारी ए रहनु भएको छ यो गीतमा। पहिला चाहिँ होइन क्यासेटको जमाना समय हुँदाखेरि चाहिँ गीत निकाल्नु पर्यो भने भर्खर कलाकार आउने अनि नयाँ कलाकारलाई चाहिँ ए साइडमा राख्ने, भनौँ चलेका कलाकारलाई ए साइडमा राख्ने, भर्खर आएका कलाकारले बी साइडमा गीत गाउने चलन थियो। त्यही बेलामा बुद्धिराम शर्मा भनेका चाहिँ एकदम यो क्षेत्रका एकदम नामुद गायकको रूपमा हुनुहुन्छ, तर उहाँ धेरै वर्षदेखि अहिले हराउनु भएको छ, सायद पर्वततिरै हुनुहुन्छ होला जस्तो लाग्छ। स्वर्गीय सूर्यकुमार छेत्री हाम्रो प्रिय मित्रको शब्दमा बुद्धिराम शर्माको संगीत अनि देवी घरती खुमन र बुद्धिराम शर्माले गाउनु भएको गीत यहाँलाई सुनाए। निर्देशनको पाटो शिव विकको थियो अनि सुजन शाहीले सम्पादन गर्नुभएको गीतमा सुदीप बरालले क्यामेराको पार्ट सम्हाल्नु भएको थियो अनि म्युजिक नेपाल मार्फत चाहिँ यो युट्युबमा आएको थियो र असाध्यै राम्रो पानी कुवाको आल्बमबाट हो यो। अब अहिले त आल्बम बन्ने हुँदैन, त्यो समयमा त एल्बम हुन्थ्यो, ए साइड बी साइड मजाले 22 मिनटका गीतहरू अडियोमा आउँथे होइन, विभिन्न क्यासेट पसलहरूमा मजाले बिहान बेलुकाको समयमा गीत बज्थे, त्यहाँ बजेका गीतहरू सुनेर अनि हामी क्यासेटका चक्काहरू खरिद गर्थ्यौं अनि त्यो बेलामा चाहिँ कोही लाउरे अथवा दशैं तिहार अथवा अन्य समयमा गाउँ बस्तीमा रेडियो बजाएर जाँदाखेरि छुट्टै मजा हुन्थ्यो अनि कहिलेकाहीँ सपना बनिन्थ्यो कि कहिलेकाहीँ म पनि त्यो बेलामा सानो बेलामा चाहिँ शहर बजारबाट क्यासेट बजाउँदै गाउँघरमा मान्छे जाँदै गर्दा दाजुभाइहरू चाहिँ म पनि ठूलो भएपछि एउटा क्यासेट किन्छु र यसै गरी बजाएर हिँड्छु गाउँभरि भन्ने चाहिँ मलाई लाग्थ्यो। पछि अहिले रेडियोमै बोल्ने भइयो हजुर, के गर्ने यस्तै छ। यो ती समयका कुरा मैले व्यक्त गरे, हामी इन्द्रणीको बसाइमा छौं। ईशाले फेरि पनि इशारा गर्नुभयो, कोही हुनुहुन्छ, नमस्कार। ठिकै छ, के गर्ने त, अब साथीले आउनुहोस् भनेकै हो, आउनु भएकै हो, टेलिफोन टोक टोक आएर विच्छेद भएकै हो, यसमा दोष कस्तो छ? छैन, नमस्कार। परिवर्तन सम्भव छ, नमस्कार हजुर। साथी बोल्नुहोस् न हजुर।
1: नमस्कार भाइ।
0: नमस्कार भन्दा छु मैले, को बोल्नु भयो, कहाँबाट, कसको आवाज हो यो?
1: डोटीबाट बोल्दैछु, दिपेन्द्र खडा।
0: दिपेन्द्र डोटीबाट? अनि डोटीको कुन ठाउँमा हुनुहुन्छ खडायतजी? दिपायलमा रहेका सम्पूर्ण साथीहरूलाई सम्झना छ, डोटीमा रहनुभएका सबैलाई माया छ,
1: एकदम धन्यवाद।
0: अनि इन्द्रणीको बसाइलाई दिपेन्द्रहरूले सुनिरहनु भएको छ? अनि आज कुन रेडियोबाट मजाले इन्द्रणी घन्किएको छ अहिले डोटीमा?
1: अमरगढी रेडियो, अमरगढी टेलेन्टुरा र त्रिवेणी एफएम हो, तर अहिले मैले अमरगढी राम्रो
0: टिप्छु। ल, रेडियो अमरगढीका सम्पूर्ण मनहरूलाई नमन छ। इन्द्रणीको बसाईलाई विगत लामो समयदेखि, विशेष गरी सुदूरपश्चिममा त अमरगढीले शुरूवाती दिनदेखि नै हाम्रो प्रसारण गरिरहेको अवस्था छ इन्द्रणी, खुसी लाग्छ। अन्य हाम्रा साझेदार रेडियोले पनि मजाले सुदूरपश्चिमका विभिन्न ठाउँ, पूर्वका विभिन्न ठाउँ, पश्चिमका विभिन्न ठाउँ, मध्यपश्चिमका विभिन्न ठाउँमा विभिन्न त्यहाँका स्थानीय रेडियोले प्रसारण गरिरहेका छन् र त यसरी दिपेन्द्र हाम्रो गफ गर्न पाइएको छ, दूरीको हिसाबले टाढा छौं, मायालाई गाढा बनाउन पाइएको छ नि होइन? ल, एकदम धेरै साथीहरूले हेरिरहनु भएको छ, सुनिरहनु भएको छ, खुसी लाग्यो। अनि के छ आज तपाईँले आफ्नो कुरा राख्नु पर्दा के छ ल भन्नुहोस्।
1: मनोरञ्जनको माध्यम हो, शब्दको चाहिँ एउटा पाटो हो, सहकार्य हो, र अहिले मान्छेले चाहिँ त्यसलाई उठाएर त्यसलाई भुलेर एकदम हेर्नै नसकिने, देख्नै नसकिने, पारिवारिक चाहिँ सहलमा बसेर त्योहरू गीतहरू हेर्न सुन्न नसकिने त्यस्तो किसिमको चाहिँ गीत सङ्गीतहरू छन्। त्यसलाई चाहिँ अब विभिन्न होलान् अब तिनीहरूका
0: धन्यवाद छ तपाईँलाई, धन्यवाद छ। अब हामी गीतै राख्छौँ। देशै भर्खर रेडियोबाट इन्द्रणी सुन्दै हुनुहुन्छ, प्रेम बटालाले पनि सुन्दैछु कालीकोट घर, अहिले म इजरायलबाट दाई भन्नुभएको छ, सबैलाई सम्झना। नवीना लामिछानी यतिखेर भियतनाम बसेर हामीलाई सुन्दै हुनुहुन्छ। टीकाराम घरतीले पनि सल्यानको मान्छे मलेसियादेखि दाई भन्नुभएको छ। लक्ष्मण छेत्रीले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ। देवी राया कार्कीले पनि गुड मर्निङ हजुर भन्नुभएको छ। रोजन बरालले दोलखा घर, अहिले म ओमानबाट दाई भन्नुभएको छ। शम्भु छेत्री कटुवालले पनि इन्द्रणीलाई सुन्दै हुनुहुन्छ, माया भन्नुभएको छ। निमा ओली खड्का, जना झरना डाङ्गीले पनि सुन्दै हुनुहुन्छ होइन। हाम्रो पिताम्बरजी, पिताम्बर पोखरेल कान्तिपुर तन्दुरी धावा कोटेश्वरमा छ, अनि नेपाली गीत संगीतलाई माया गर्ने धेरै गीतहरूमा मोडलिङ पनि गर्नुभएको छ, नमन छ यहाँलाई पनि। अनि हाम्रो योजन महतले पनि सुन्दै हुनुहुन्छ, हरि पौडेलले हरि शरणम भन्नुभएको छ। हरि पौडेल जयसाब यहाँलाई पनि हरि शरणम। यहाँ अहिले विशेष गरी आफ्नै घरमा पसल राख्नु भएको छ, पिय पदार्थ होइन, ड्रिङ्क सबै खालका त्यहाँ पाइन्छ। मजासँग शीतल को आनन्द लिँदै कार्यक्रम सुनिरहनु भएको छ, रेडियो देखेका छु त्यहाँ तपाईँको, मजाले रेडियो घन्काउनुहुन्छ, त्यहाँका साथीभाइलाई सुनाउनुहुन्छ, यहाँलाई पनि सम्झना। अनि हाम्रो प्रमिला श्रेष्ठले सुन्दै हुनुहुन्छ, मिश्र ठकुरीले सम्झना भन्नुभएको छ, त्यसपछि उज्जवल बोहरा सुन्दै हुनुहुन्छ, धुने बेसी उडान यो नामबाट पनि सुन्दै हुनुहुन्छ, राजन डाङ्गीले त्यति धेरै माया गरिरहनु भएको छ, राजनलाई धेरै सम्झना छ। अब हामी ढिला गर्दैनौ, सारङ्गीको धुन माया र पिरती होइन यो गीत सुनाउँदैछौ तपाईँको लागि।

सारङ्गीको धुन असाध्यै सुमधुर गीत हामीले सुनायौं, सर्वत्र बजारमा छ यो गीत। सुन्दै गर्दा साक्षी गति धेरै वर्ष अगाडिका यादहरूले सताउँछन् कि है। सारङ्गीको धुन आउँदै गर्दा सम्भवत लाग्छ 12 वर्षमा बगेको खोला पनि फर्किन्छ भने जस्तै नेपाली लोकदोहोरीले पनि यस्तै गीतहरूको आशा गरेको छ कि। हामी चाहन्छौ एकनारायण भण्डारीको सृजना हो यो। एकनारायण भण्डारी नेपाली लोक संगीतका सबैका प्रिय पात्र हुनुहुन्छ र नेपाली लोक संगीतका साधकका रूपमा हामीले एकनारायण भण्डारीलाई लिएका छौं। पछिल्लो पुस्तामा एकनारायण भण्डारीले जुन देन दिनुभएको छ नेपाली लोक संगीतमा यो एकदम अतुलनीय देन छ। हामी नमन व्यक्त गर्न चाहन्छौ, असाध्यै उहाँका चाहिँ सृजनाहरूमा हामी नतमस्तक भएर आनन्दित हुन्छौं र त्यो आनन्द लिन्छौं। सर्वत्र बजारमा रहेको एकनारायण भण्डारीको सारङ्गीको धुन यहाँलाई सुनायौं। देवी घरती र खुमन अधिकारीको आवाज यो गीतमा छ। म्युजिक नेपालबाट नै यो गीत बजारमा आएको हो र यो गीत अब बजारमा छ। मनपर्छ भने तपाईँले गीत हेर्नुहोला। मधुरजीको असाध्यै राम्रो अभिनय यो गीतमा रहेको छ। अब ढिला नगरौं, एउटा गीत सुनाइहालौं, त्यसपछि विदा मागिहालौं भन्ने पनि छ। ईशाले एउटा नयाँ गीत सुनाउन त हौ, आज त पुरानै गीतको पालो त हौ, तै पनि भन्नुभएको छ। स्मृति गौतमको युट्युब च्यानलबाट सरोज लामिछानेसँगको सहकारीमा असाध्यै राम्रो गीत आएको छ। निस्तुरे अब ढिला नगरिकन इन्द्रणीमा राख्छु।

सफलताको शुभकामना हाम्रा धेरै साथीहरूले सुन्दै हुनुहुन्छ। एकदम खुसी लाग्यो राजेन्द्र, नयाँ गीत अस्ति सुनितले पनि गाउनु भएको थियो, टिकटकमा धेरै साथीले बनाउनु भएको थियो। अब जाँदा जाँदै रुनु रहेछ र झन्झन गाडा माया, होइन झन्झन गाडा हुँदै थियो माया त छिट्टै टाढा हुनु रहेछ र बोलको गीत छोड्दैछौ। हाम्रो नवीनाले रोज्नु भएको छ, टाढा बसेर गीत सङ्गीतलाई माया गर्नुभएको छ, सबैलाई सम्झना छ। पम्फा कलेजले पनि सुन्दै हुनुहुँदैछ, दाई नमस्कार भन्नुभएको छ, यहाँलाई पनि नमस्कार। जति साथीका एसएमएस पढे जतिका बाँकी रहे म अफेरमा पढ्छु भन्दै सबैलाई फेरि पनि आभार व्यक्त गर्दै टेलिफोन गर्नुभयो तपाईँलाई पनि धन्यवाद, सुन्नुभयो तपाईँलाई धन्यवाद छ है भन्दै सबैबाट बिदा हुन्छु। यहाँको पल्सबाट होस् परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 11 AM
3: अहिले बिहानको 11 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। जाजरकोटमा भूकम्प गएको छ। जाजरकोटको कलसिनी केन्द्रबिन्दु भएर बिहान 9:08 जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्प 4.1 म्याग्निच्युड मापन गरिएको छ। थप विवरण भने आउन बाँकी रहेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीका करार मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले विभिन्न माग राख्दै परिषदको सानो ठिमी स्थित केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन्। करार मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले रोजगारीको सुरक्षा, हाल कार्यरत पदमा निरन्तर काम गर्न पाउने व्यवस्था र सेवा सुविधाको सुनिश्चितता लगायतका माग अघि सारेको छ। समितिले रोजगारीबाट बाहिरिएका 74 जना श्रमिकलाई पुनः काममा जोड्नुपर्ने, करार कर्मचारीलाई 10 पेस्की, पोशाक, प्रशिक्षण, दुर्गम तथा स्थानीय भत्ता लगायतका सुविधा उपलब्ध गराउनु पर्ने माग समेत गरेको छ। त्यस्तै मासिक जालादारी कर्मचारीलाई यथावत अवस्थामा काम गर्न दिनुपर्ने, ड्रेस लगायतका सुविधा उपलब्ध गराउनुपर्ने र उनीहरूको अवस्था एकतर्फी रूपमा परिवर्तन गर्न नहुने समितिको माग छ। आन्दोलनमा सहभागी भएकै आधारमा कुनै श्रमिकमाथि पूर्वाग्रह तथा विभेद वा प्रतिशोधपूर्ण व्यवहार नगर्न समेत समितिले व्यवस्थापनसँग माग गरेको छ। श्रमिकहरूले आफ्ना मागबारे लिखित प्रतिबद्धता, कार्यान्वयनको समय सीमा र स्पष्ट कार्ययोजना माग गरेका छन्। व्यवस्थापनसँग टक्राव नभई संवाद र सहमतिबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको बताउँदै समितिले माग पूरा नभएसम्म खबरदारी जारी राख्ने समेत जनाएको छ। गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा सुदूरपश्चिम प्रदेशको वन निर्देशनालयका निर्देशक हेमराज विष्टलाई सर्वोच्च अदालतले झिकाउने आदेश दिएको छ। न्यायाधीश तय हरिप्रसाद पुयाल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले नेपाल सरकार पुनरावेदक र हेमराज विष्ट समेत प्रत्यर्थी रहेको मुद्दामा यस्तो आदेश दिएको हो। सर्वोच्चको आदेश अनुसार विष्टको जाँच अवधिमा कुल 17,37,12,629.35 बराबरको आय देखिएको छ। सही अवधिमा खर्च तथा लगानीतर्फ 24,24,69,2.95 देखिएको अदालतले उल्लेख गरेको छ। आयभन्दा खर्च तथा लगानी बढ़ी देखिएपछि 6,87,57,73.60 बराबरको स्रोत नखुलेको सम्पत्ति देखिएको सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ। मुद्दामा विष्टले खरिद गरेका जग्गाको मूल्य, जग्गा बिक्रीबाट प्राप्त रकम तथा विष्ट र उनकी श्रीमती रूबी जीसी विष्टका नाममा एनआईसी एसिया बैंक सहित विभिन्न 19 बैंक खातामा भएको आर्थिक कारोबार समेतको विवेचना गरिएको छ। सर्वोच्चले प्रतिवादीलाई झिकाएर मुद्दालाई थप सुनवाईको प्रक्रियामा अघि बढ़ाउने आदेश दिएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।